0: छ। कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ सिन्धुपाल्चोक मोरङ सुनसरी सहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोग चलन रहेको देखिएको हो। समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणका लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ। जग्गा खोजीका लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोशमढ़ी मठ गोपीकृष्ण हल नजिकैको नौ रोपनी बालाजुको नौ रोपनी सिन्धुपाल्चोको 400 रोपनी र गोलढुंगाको 150 रोपनी जग्गालाई कोष मातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानूनको प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ।
1: सरकारले ओडा ओडामा बुढ़ेउली शिक्षा संचालन गर्ने भएको छ। महिला बाल बालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय ज्येष्ठ नागरिक नीति 2083 ल्याउँदैछ, जसमा बुढ़ेउली शिक्षा संचालनदेखि स्थानीय तहमा ज्येष्ठ नागरिकलाई विषयविज्ञ तथा सल्लाहकारको भूमिका दिने, उत्पादनमूलक कार्यमा आबद्ध गराउने, डिजिटल साक्षरता विस्तार गर्ने र सामाजिक सुरक्षालाई थप लक्षित बनाउने सम्मका योजना छ। यसको उद्देश्यमा भनिएको छ, ज्येष्ठ नागरिकको जीवनलाई स्वस्थ, सुरक्षित, मर्यादित सम्मानजनक जीवनयापनका लागि परिवार, समाज र राज्यले तीनै तहको सरकार तथा सरकारवालाहरूसँग समन्वय र सहकार्य गरी सेवा उपलब्ध

2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्ष को वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। चालू आर्थिक वर्ष 2082-83 लागि सरकारी खाता बन्द गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीले आर्थिक वर्ष सकिनुभन्दा 7 दिन अघि नै चालू आर्थिक वर्षको भुक्तानी रोक्नुपर्ने भएकाले सरकारी खाता बन्द गरिएको हो।
2: काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका 45 वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रहरीका अनुसार शनिबार बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका थिए। घटनापछि उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो।
1: नेपाल राष्ट्र बैंक अन्तर्गतको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंक तथा वित्तीय संस्थालाई आफूसँग रहेको निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्ययोजना बनाएर 2083 पुष मसान्तसम्ममा लागू गर्नुपर्ने निर्देशन दिएको छ।
2: 26 वर्ष अघि जारी भएका पशु वधशाला र मासु जाँच ऐन 2055 अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले काठमाडौँ उपत्यका स्थानीय तहमा प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढ़ाउन निर्देशन दिएको हो।
1: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 लाख मध्ये करिब 26 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। 2 चरण गरेर सुरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ।
2: नेपाल भारतको प्रमुख प्रवेशद्वारका रूपमा परिचित सिद्धार्थनगर नगरपालिका पछिल्ला केही वर्ष यता तीव्र पूर्वाधार विकासका कारण नयाँ स्वरूपमा देखिन थालेको छ। कुनै समय धूलो हिलो अव्यवस्थित सड़क र ढल निकासको समस्याले चिनिने यो शहर अहिले चौड़ा सड़क आधुनिक सड़क बत्ती व्यवस्थित नाली फुटपाथ र सौन्दर्यकरणका योजना सहित आधुनिक सीमावर्ती शहर बन्ने दिशामा अघि बढ़िरहेको छ।
1: आर्थिक वर्षको अन्त्यसँगै कर्णाली राजमार्गमा सड़क मर्मत तथा ढलानको काम तीव्र पारिएको छ। वर्षायाम शुरू भइसकेको अवस्थामा सड़कको बीचमै ढलान मर्मत र निर्माण कार्य भइरहेका कारण यात्रु तथा सवारी चालकले शास्ति भोग्नु परेको छ।
2: पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा मुगलिन सड़क आयोजनाको पश्चिम खण्डमा पर्ने मुगलिन मलेखु सड़क विस्तारको कामले पुनः गति लिएको छ। केही समय अलकत्रा बिटुमिन अभावका कारण रोकिएको कालोपत्रे कार्य आवश्यक सामग्री उपलब्ध भएपछि पुनः कालोपत्रे शुरू भएको हो।
1: हरियो सिस्नो कोदो जौ मकै सिमीका कोसा केराउ मासुको दाल आलु कर्कलो केरा आँप अण्डा साग र लसुनले सजिएको पोषण थाली अगाडि बालबालिकाको भीड़ लागेको थियो। कसैले थालीमा भएका परिकार गन्दै थिए त कसैले शिक्षकसँग जिज्ञासा राख्दै थिए। सर सिस्नो पनि पोषण हो, उनीहरूको त्यो उत्सुकता गाउँघरमै पाइने खानेकुराप्रतिको नयाँ बुझाइको संकेत थियो। महाबु गाउँपालिका चारलाई बुधबार सबैका लागि पोषण सधैँका लागि पोषण भन्ने मूल नारा सहित पोषण मैत्री ओडा घोषणा गरिएको छ।
2: अब शेयर बजार। शुक्रबार दिनभर उतार चढ़ाव देखिएको शेयर बजार अन्तत 2600 बिन्दुमा बन्द भएको छ। ग्याप डाउन भएर 2596.61 बिन्दुमा खुलेको बजार 2600.78 बिन्दुमा बन्द भएको हो। अन्तिम 3 मिनटमा नेप्से परिसूचक 6 अंक बढ़ेपछि नेप्से परिसूचक 2600 बिन्दुमाथि पुगेको हो।
3: Siko kusiko kojo, viso kap

च्यानल प्याकेज बोनस पाउ विश्वकप हेर्दिस हो खेलकुदमा साथी व्यवस्थै हो भरपूर मनोरञ्जन सहित मात्र रु 979 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। भेनेजुएलामा आएको दोहोरो विनाशकारी भूकम्पमा परिमृत्यु हुनेको संख्या 4,000 पुगेको भेनेजुएला सरकारले जनाएको छ। 10 असारमा गएको भूकम्पका कारण कम्तीमा 4,118 जनाको मृत्यु भएको पुष्टि सरकारले गरेको हो। स्थानीय समय अनुसार साँझ 6 बजे राजधानी काराकासबाट पश्चिममा रहेको युमारे शहरमा केन्द्र बनाएर 7.2 र 7.5 म्याग्निच्युडका दुईवटा भूकम्प गएका थिए।
2: अब खेल खबर। इंग्ल्याण्ड फिफा विश्वकप 2026 विश्वकपको सेमी फाइनलमा पुगेको छ। रोमाञ्चक क्वार्टर फाइनलमा भिडन्तमा अतिरिक्त समयमा नर्वेलाई 2-1 अन्तरले हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा पुगेको हो। मियामी स्टेडियममा भएको खेलको अतिरिक्त समयमा इंग्ल्याण्डले 2-1 सनसनीपूर्ण जीत निकालेको हो। त्यस्तै फिफा विश्वकप 2026 अन्तर्गतै अन्तिम क्वार्टर फाइनलमा साबिक विजेता अर्जेन्टिना र स्विजरल्याण्ड आमन्ने सामन्ने हुँदैछन्। अमेरिकाको मिसौरी स्थित कन्सास सिटी स्टेडियममा हुने बहुप्रतीक्षित भिडन्त अहिले नेपाली समयअनुसार बिहान 6:45 बजेदेखि शुरू हुँदैछ। खेलअघि स्विजरल्याण्ड टोली चोटको समस्याबाट गुज्रिएको छ। उसका युवा स्टार मान्जाबी घुडाको चोटका कारण ज्याक्वेज मांसपेशीको समस्याका कारण टोली बाहिर छन् भने एबीसी खेल्नेमा पनि शंका छ। उता अर्जेन्टिनी टोलीमा पनि कुनै खेलाड़ी घाइते भएका छैनन्, जसका कारण साबिक विजेताले अघिल्लो खेलकै सेटलाई मैदान उतार्ने सम्भावना छ।
1: अब विचार विश्लेषण। जमीनले नपाएको उपयुक्त परिभाषा शीर्षकमा सादेशमणि पोखरेलको विचार कान्तिपुर दैनिकमा छापिएको छ। कृषिलाई विकासको मानक मान्ने तर कृषि क्षेत्रको बजेट गत वर्षभन्दा करिब 10 अर्ब कम विनियोजन गर्ने सरकारी प्रणालीमा सुधार आवश्यक छ। यसका लागि निर्वाहमुखी कृषिमा आधारित कृषक तथा व्यावसायिक कृषिको स्क्रीनिङ हुन जरूरी छ। करिब 100 दिनमा चालक लाइसेन्स प्रिन्टमा सफल देखिएको सरकारलाई कृषक पहिचानमा कुनै समस्या नहुन सक्छ। नेपाल सरकारले भर्खरै सम्पन्न गरेको आर्थिक गणनामा समेत यसको रिपोर्ट हुन सक्छ। कृषिको सन्दर्भमा रासोपाको घोषणा पत्रमा कृषि विकासका वृहत्तर अवधारणा समेटिएको छ, तर यसैलाई टेवा पुर्याउने साना किसानका मसिना र गौड इकाईलाई भने बेवास्ता गरिएको छ। तर पनि भनिएको छ कृषिमा रोजगारी सिर्जना, कृषि तथा वन जड़ीबुटीमा पुनरावलोकन, जड़ीबुटी तथा मासुजन्य उत्पादनलाई रोजगारीसँग जोड्ने यसको कार्यान्वयनको अपेक्षा छ। समग्रमा सरकारले कृषिलाई उत्पादनका आधार बनाउन कस्तो नीति लिनेछ र त्यसबाट सिन्धुलीका ती र देशभरका त्यस्ता परिवार कसरी लाभान्वित हुनेछन् भन्ने चाहिँ प्रतीक्षाको विषय छ।
2: राष्ट्रको प्राण रक्षा गर्ने अभिभारा शीर्षकमा विनोद न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। लोकतान्त्रिक व्यवस्थामा राज्यका संस्थाहरूमाथि स्वस्थ आलोचना र टिप्पणी स्वागत

0: रेडियो संखुवा सभा राष्ट्रका लागि संचार।
1: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाइ खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सप्रेस सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेकुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-40-50-541।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुनै।
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98-525-55-768, 98-525-55-768।
6: साथै 98-525-55-768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: नभए सब नबुझ्ने परिवारको अडान, सर्लाहीका मण्डलको भने भेन्टिलेटरमा राखेर उपचार हुँदै आज र भोलि देशका केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना।
2: होल्डिङ सेन्टरमा प्रहरी हस्तक्षेपप्रति राजनीतिक दल र जेएनजी मुभमेन्ट एलायन्सको आपत्ति, छानबिन र कार्यवाहीको माग, मिटर ब्याज पीड़ितको न्याय यात्रा जारी, पशुपतिनाथको सयौं रोपनी जग्गा भू माफियाको कब्जामा रहेको दावी।
1: तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़दो, 11 महिनामै 1,18,00,000,000 रूपियाँको निर्यात। रासायनिक मलको माग बढ़दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै, बर्दियाका किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण।
2: भियतनामको समुद्री टापुमा भारतीय पर्यटक सवार डुंगा दुर्घटना हुँदा 15 जनाको मृत्यु। भारतको दक्षिण राज्यमा पहिरोमा 7 जनाको ज्यान गयो। चीनमा बावी नामको आधीका कारण 9,00,000 मानिस विस्थापित।
1: र फिफा विश्वकपमा इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश, नर्वे 2-1 पराजित, अर्जेन्टिना र स्विजरल्याण्ड बीच खेल हुँदै।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरको सबैभन्दा शुरूमा तेस्रो मुलुकमा नेपाली छुर्पीको माग बढ़ेको प्रसंग।
2: नेपाली छुर्पीको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै तेस्रो मुलुकमा यसको निर्यात उल्लेखनीय रूपमा बढ़ेको छ। विशेष गरी अमेरिका, क्यानाडा, अस्ट्रेलिया र युरोपका विभिन्न देशमा घरपालुवा कुकुर बिरालोका लागि च्युटीका रूपमा नेपाली छुर्पीको माग बढ़दै गएको हो। वीरगंज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा 1,18,00,000,000 रूपियाँ बराबरको 6,44,386 किलो छुर्पी निर्यात भएको छ। गत वर्षको सोही अवधिमा 1,04,00,000,000 रूपियाँ बराबरको 5,87,000 किलो छुर्पी निर्यात भएको थियो। यस वर्ष मूल्यका आधारमा करिब 14,00,000,000 रूपियाँ र परिणामका आधारमा 57,000 किलो भन्दा बढ़ी निर्यात वृद्धि भएको छ। भन्सार कार्यालयका अधिकृत अमित तिवारीका अनुसार पछिल्ला 2 वर्षदेखि वीरगंज नाकाबाट छुर्पी निर्यात निरन्तर बढ़िरहेको छ। विदेशमा नेपाली छुर्पी मानव उपभोग भन्दा पनि घरपालुवा कुकुर बिरालोका लागि प्राकृतिक चपाउनी खाद्य सामग्रीका रूपमा प्रयोग हुने गरेको बताइएको छ। लामो समय टिक्ने हड्डीको विकल्प बन्ने र प्राकृतिक भएकाले यसको माग बढ़दै गएको बताइएको हो। भन्सार अभिलेख अनुसार छुर्पी कुकुर र बिरालोको खाना शीर्षकमा निर्यात हुने भएकाले यसमा निर्यात भन्सार महसुल लाग्दैन। प्रत्येक निकासीमा सेवा शुल्क स्वरूप 113 रूपियाँ मात्र लाग्ने व्यवस्था गरिएको छ। इलाम, ताप्लेजुङ, संखुवासभा, धनकुटा लगायतका पहाड़ी जिल्लामा उत्पादन हुने छुर्पी प्रशोधनपछि वीरगंज नाकाबाट तेस्रो मुलुकमा पठाइन्छ। विशेष गरी इलाममा रहेका प्रशोधित उद्योगहरूले सबैभन्दा बढ़ी उत्पादन गर्दै आएका छन्।
1: किर्तिपुरको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी तथा विस्थापित नागरिकको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले दमन, कुटपीट र मनपरी पक्राउ गरेको आरोप लगाउँदै विभिन्न राजनीतिक दल र जेएनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। नेपाली कांग्रेसका सभापति गगन थापाले हिजो सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया जनाउँदै माजिद अन्सारी, नहेन्द्र खड्का, सरिस्मा थापा लगायत युवामाथि भएको कुटपीट र पक्राउलाई अत्यन्त चिन्ताजनक, लज्जास्पद र घोर निन्दनीय घटना भएको बताए। नेपाल कम्युनिष्ट पार्टीका नेता नारायण काजी श्रेष्ठले उक्त घटनाप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै नागरिकमाथि भएको प्रहरी हस्तक्षेपको छानबिन गर्न माग गर्नुभयो। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि विज्ञप्ति जारी गर्दै राधास्वामी होल्डिङ सेन्टरमा सुकुम्बासीहरूको अवस्था बुझ्न पुगेका जेएनजी अभियन्तामाथि प्रहरीले गरेको कुटपीट तथा धर प्रकरणप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। पार्टीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न र नागरिकको संवैधानिक अधिकारको सम्मान गर्न सरकारसँग माग गरेको छ।
2: यसैबीच जेएनजी मुभमेन्ट एयरलाइन्सले हिजो विज्ञप्ति निकालेर प्रहरीको उक्त कदम लोकतान्त्रिक मूल्य मान्यता, कानूनी शासन र मानव अधिकार विरूद्ध भएको दावी गरेको छ। प्रभावित नागरिकको अवस्था अनुगमन गर्ने, मानव सहयोग गर्ने वा राज्यका काम कारवाही बारे प्रश्न उठाउने कार्य अपराध नभएको संस्थाको भनाई छ। एयरलाइन्सका अनुसार प्राप्त वैकल्पिक आवास र व्यवस्था बिना नै विस्थापित गरिएका सुकुम्बासीलाई वर्षाका कारण समस्यामा परेपछि उनीहरूको अवस्था बुझ्न पुगेका युवामाथि प्रहरीले अभद्र व्यवहार, गाली ग्लोज र कुटपिट गरेको थियो। साथै कुनै स्पष्ट कानूनी आधार वा पक्राउ पुर्जी बिना एलायन्सका प्रतिनिधि माजिद अन्सारी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिएको आरोप पनि लगाइएको छ। संस्थाले घटनाको स्वतन्त्र, निष्पक्ष र तत्काल छानबिन गरी दोषी प्रहरी कर्मचारीमाथि कानून अनुसार कार्यवाही गर्न तथा पक्राउ परेका सबैलाई बिना शर्त रिहाई गर्न सरकारसँग माग समेत गरेको छ।
1: आत्मदाह प्रयास गरेका सर्लाहीका 35 वर्षीय विवेक मण्डलको किर्तिपुर स्थित वर्ण अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। अस्पतालले उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको जनाएको छ। मण्डललाई अस्ति नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर साँझ करिब 7:30 बजे किर्तिपुर वर्ण अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार मण्डलको अवस्था अझै चिन्ताजनक रहेकाले सघन उपचार जारी छ। यसैबीच जलनमा परेको मानिसको तुरन्तै प्राथमिक उपचार गर्न सके क्षति घटाउन सकिने उहाँको भनाइ छ। सेयायनसँग कुरा गर्दै उहाँले भन्नुभयो,
4: पहिलो नम्बरमा चाहिँ हाम्रो प्राथमिक उपचार नै होइन। प्राथमिक उपचार भन्नाले हामीले पहिले जिउमा लागेको आगो निभाउनु पर्यो। अब आफ्नो जिउमा लागिरहेको छ भने त्यसलाई चाहिँ हामी स्टप, ड्रप एन्ड रोल भन्छौँ। आकिएर दौडिनु भएन, त्यो दौडिँदाखेरि आगो हम्किएर त्यो अझै ठुलो हुनसक्छ। त्यस कारणले टक्क रोकिनु पर्यो, अनि त्यसपछि भुइँमा लडेर अनि लडीबुडी गर्नुपर्छ। त्यसलाई स्टप, ड्रप एन्ड रोल भन्छ। अरूको जिउमा लागेको छ भने चाहिँ हामीले चाहिँ बाक्लो ब्लाङ्केटले छोपेर त्यसलाई आगो निभाउन सक्छौँ। अनि त्यस पछाडि हामीले गर्ने भनेको चाहिँ लुगा गहनाहरू खोलेर त्यो घाउलाई चाहिँ धाराको पानी अथवा खोलाको पानी त्यसरी अथवा बाल्टिनमा छ भने मगले उभाएर आधा घन्टासम्म घाउलाई चिस्याउनु पर्छ। त्यसो गर्दाखेरि घाउ चाहिँ गहिरो हुन पाउँदैन र शल्यक्रियाको जरुरी नपर्न सक्छ। त्यस पछाडि चाहिँ हामी अब अस्पताल नजिकै छ भने चाहिँ अस्पताल जान्छौँ। अब टाढा छ भने हामी चाहिँ घाउलाई चाहिँ सफा कपडाले छोपेर बाटोमा जीवन जल खुवाउँदै हामी चाहिँ अस्पताल जानुपर्ने हुन्छ। त्यो चाहिँ प्राथमिक उपचार भयो। अब त्यसपछिको अब अस्पताल पुगेपछिको उपचार चाहिँ अब यो जलन कति छ भन्ने कुरामा भर पर्छ। जस्तो कि अब जिउको 20% भन्दा कम जलेको छ भने त्यस्तोलाई हामी सामान्य जलन अथवा माइनर बर्न्स भन्छौँ। त्योभन्दा बढी छ भने हामी त्यसलाई चाहिँ मेजर बर्न्स अथवा गम्भीर जलन भनेर भन्छौँ। गम्भीर जलन भएको बिरामीहरूको पोलेको ठाउँमा मात्रै असर नपरी जिउको अन्य अङ्गहरूमा पनि असर पर्न जाने हुनाले गर्दाखेरि उहाँहरूलाई सघन उपचार कक्षमा राखेर उपचार गर्नुपर्छ। सुरुको 24 घण्टा उहाँहरूलाई धेरै मात्रामा सलाइन पानी दिनुपर्ने हुन्छ। जल वियोजनको सम्भावना एकदमै धेरै हुन्छ, त्यस कारणले थुप्रै सलाइन पानी हामीले दिनुपर्ने हुन्छ। अनि त्यस पछाडिको उपचार चाहिँ हामीले अब घाउ कति गहिरो छ त्यो अनुसार हामीले छाला प्रत्यारोपण गर्नुपर्ने नपर्ने त्यसरी गर्नुपर्ने हुन्छ।
2: यसैबीच नगर प्रहरी संघको विवादपछि आत्मदाह गरेका युवा गणेश नेपालीको परिवार र राइट स्वेरिङ समुदायले सरकारसँग 6 बुधे माग पेश गरेका छन्। हिजो मुगुवासी स्थानीय तथा राइट स्वेरिङ समुदायको संयुक्त भेलाले मागपत्र सार्वजनिक गर्दै सरकारसँग औपचारिक वार्ता गर्न 7 सदस्यीय वार्ता समिति समेत गठन गरिएको छ। पीड़ित पक्षले गणेश नेपालीलाई आत्मदाह गर्न बाध्य बनाएको आरोपमा काठमाडौँ महानगरपालिकाका नगर प्रहरी तथा ट्राफिक प्रहरीलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर मुद्दा चलाउन र घटनाको निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न समेत उनीहरूले माग गरेका छन्। त्यस्तै गणेश नेपालीलाई नेपालको पहिलो डिजिटल राइट श्रमिक सहित घोषणा गर्न, परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा परिवारको रोजगारी, छोराछोरीको उच्च शिक्षा सम्मको खर्च र पालन पोषणको जिम्मेवारी राज्यले लिनुपर्ने माग पनि गरिएको छ। यसैगरी नेपालमा संचालनमा रहेका स्वदेशी तथा विदेशी राइट स्वेरिङ एपलाई नियमन गर्ने स्पष्ट कानून बनाउन, अन्तर्राष्ट्रिय श्रम संगठनका सम्बन्धित महासन्धिहरू कार्यान्वयन गर्न तथा त्रिपुरेश्वर स्थित आत्मदाह प्रयास भएको स्थानलाई शहीद गणेश नेपाली चोक नामाकरण गर्न पनि सरकारसँग उनीहरूले माग गरेका छनृ

0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा आत्मदाहको घटना बढेपछि मानसिक स्वास्थ्यमाथिको बहस बढ्दै
1: जसरी हुन्छ उसलाई अलमा ल्याउनुपर्छ र अलमा ल्याएर उसको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हुनुपर्छ।
2: रासायनिक मलको माग बढ्दा आपूर्तिमा चुनौती, साउनदेखि नयाँ मल आउँदै बर्दियामा किसानलाई 50% अनुदानमा कृषि सामग्री वितरण लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक, प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
4: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: नगर प्रहरीसँगको विवाद, प्रशासनले आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीको परिवारसँग वार्ता गर्न प्रशासनले 4 बुधे प्रस्ताव अघि सारेको छ। परिवार र सरकार बीच सहमति खोज्ने प्रयास स्वरूप ती प्रस्तावहरू अघि सारिएको हो। प्रस्ताव अनुसार गणेश नेपालीको परिवारलाई प्रचलित कानून बमोजिम राहत तथा क्षतिपूर्ति उपलब्ध गराइने, परिवारका सदस्यलाई रोजगारीको व्यवस्था मिलाउन पहल गरिने, छोराछोरीको शिक्षाको जिम्मेवारी राज्यले लिने विषयमा आवश्यक समन्वय गरिने तथा घटनाको निष्पक्ष छानबिनका लागि गठन गरिएको समितिले कानून अनुसार अनुसन्धान अघि बढ़ाउने उल्लेख गरिएको छ। यद्यपि परिवार र कार्य आन्दोलनरत पक्षले आफ्ना 6 बुधे माग पूरा नभएसम्म सब नबुझ्ने अडान कायम राखेका छन्।
0: कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको माग बढ़दै जाँदा आपूर्तिमा चुनौती देखिएको बताउनु भएको छ। उहाँले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर प्रयासरत रहेको भनी स्पष्ट पार्नु भएको छ। हिजो चितवनको खैरहनीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले यस वर्ष विगतका वर्षभन्दा बढ़ी रासायनिक मल आयात गरिएको जानकारी दिँदै प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण रोपाई अघि सबै किसानसम्म मल पुर्याउन नसकिएको बताउनुभयो। उहाँका अनुसार नयाँ लतको रासायनिक मल साउन 1 गतेदेखि आयात शुरू गरिनेछ। मल बन्दरगाहमा पुगिसकेको र छिटै देशभर वितरण गरिने उहाँले जानकारी दिनुभयो। मन्त्री चौधरीले आगामी दिनमा स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय गरेर क्यालेण्डर अनुसार व्यवस्थित रूपमा मल वितरण गरिने बताउनुभयो। साथै किसानको गुनासो र जानकारीका लागि टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो। सरकारले चालू आर्थिक वर्षमा देशभर 5,50,000 मेट्रिक टन रासायनिक मल पठाइसकेको जानकारी दिँदै उहाँले खेती प्रणाली विस्तारसँगै मलको माग बढ़ेकाले माग अनुसार आपूर्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो।
2: बर्दियाको राजापुर नगरपालिकाले 50% अनुदानमा किसानहरूलाई कृषि सामग्री वितरण गरेको छ। किसानलाई खेतीपाती गर्न सहज होस् भनेर कृषि सामग्री वितरण गरिएको हो। किसानलाई 70 पावर ट्रिलर, 30 विद्युत मोटर, 7 मिनी ट्रिलर, 10 दाना बनाउने मेसिन, 3 ई लोडर र 60 सिंचाईका लागि पाइप वितरण गरिएको छ। किसानहरूको माग अनुसार 50% अनुदानमा कृषि सामग्री वितरण गरिएको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढाले बताउनुभयो। राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारूले कृषिमा आधुनिकरण प्रविधि र यान्त्रिकीकरणको प्रयोग बढ़ाइँदै उत्पादन वृद्धि तथा कृषकको आय स्तर सुधार गर्ने उद्देश्यले आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनु भएको छ।
0: सर्लाहीका मिटर ब्याज पीड़ितहरूले न्यायको माग गर्दै थालेको पैदल यात्राको आज चौथो दिन उनीहरूको यात्रा जारी छ। तेस्रो दिन हिजोसम्म उनीहरू सर्लाहीको लालबन्दी कटेका छन्। पीड़ितहरूले असार 25 धनुषाको तिरहुतिया गाछीबाट काठमाण्डुतर्फ पैदल यात्रा शुरू गरेका थिए। उनीहरूका अनुसार सरकारले मिटर ब्याज पीड़ितलाई न्याय दिलाउने प्रतिबद्धता जनाए पनि अझै समस्या समाधान नभएकाले काठमाण्डुसम्मै पुगेर आफ्नो आवाज उठाउने निर्णय गरेका हुन्। गएराति लालबन्दीमै विश्राम गरेका उनीहरूले आज बिहान फेरि काठमाण्डुतर्फ यात्रा अघि बढ़ने बताएका छन्। पीड़ितहरूले दोषीमाथि कड़ा कार्यवाही, पीड़ितलाई न्याय र मिटर ब्याजको समस्या स्थायी रूपमा समाधान गर्न सरकारसँग माग गरेका छन्। उनीहरूको पैदल यात्रा काठमाण्डु पुगेर सम्बन्धित निकायलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम सहित जारी रहने बताइएको छ।
2: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा पूर्व सचिव इन्जिनियर अर्जुन जङ थापाले यसमा भू प्राविधिक जटिलता, आधुनिक भेन्टिलेटर, सीसीटीभी त आपतकालीन सुरुङ र डिजिटल प्रविधि प्रयोग हुने बताउनुभयो। नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ। यसै गरी यसले मुलुकमा आधुनिक फ्लाइओभर समेत शुरूआत गरेको छ भने यसमा आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको समेत उहाँले बताउनु भएको छ। यो सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी अन्तिम तयारी अवस्थामा राखिएको बताइएको छ।
0: मौसम पूर्वानुमान महाशाखाले आज आइतबार र भोलि सोमबार देशका अधिकांश स्थानमा पानी पर्ने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज देशभर आंशिकदेखि सामान्यतया बादल लाग्नेछ। पहाड़ी भूभागका धेरै स्थान तथा तराईका विभिन्न क्षेत्रमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना छ। मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी पर्ने क्रम जारी रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको तथा तराईका केही स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै भोलि पनि कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाड़ी क्षेत्रमा अति भारी वर्षा हुन सक्ने भएकाले नदीनाला आसपास पहिरो जोखिम भएका क्षेत्र र डुबान हुने स्थानका वासिन्दालाई सतर्क रहन मौसमविदले आग्रह गरेका छन्।
2: पशुपति क्षेत्र विकास कोष अन्तर्गत रहेको सयौं रोपनी जग्गा भूमाफियाको कब्जामा रहेको तथा केही जग्गा अल्पत्र अवस्थामा रहेको एक अधीन प्रतिवेदनले देखाएको छ। पशुपति क्षेत्रको सम्पत्ति तथा गुठी जग्गा अधीन एवं छानबिन समितिका अनुसार कोषका नाममा देशभर 18,382 रोपनी भन्दा बढ़ी जग्गा रहेको छ। तीमध्ये काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरी लगायतका जिल्लाका धेरै जग्गा अवैध रूपमा भोग चलनमा रहेको प्रतिवेदनले उल्लेख गरेको छ। समितिले चाबेल, गोपीकृष्ण क्षेत्र, बालाजु, गोलढुंगा र सिन्धुपाल्चोकका सयौं रोपनी जग्गा कोषको मातहतमा ल्याउन तत्काल छानबिन गरी कानूनी प्रक्रिया अघि बढ़ाउन सिफारिश गरेको छ। समितिका संयोजक तथा कोषका पूर्व सदस्य सचिव डाक्टर मिलन कुमार थापाले भूमाफियाको कब्जा र तत्कालीन राजनीतिक दबावका कारण सबै जग्गा संरक्षण गर्न नसकेको बताउनुभयो। उहाँका अनुसार केही जग्गा फिर्ता ल्याइए पनि अझै धेरै जग्गाको संरक्षण हुन बाँकी छ। प्रतिवेदन अनुसार 1,161 रोपनी भन्दा बढ़ी जग्गा 79 वर्षका लागि सम्झौता मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र गल्फ कोर्सलाई प्रदान गरिएको छ भने तारा गाउँ रेजेन्सी होटलको पनि 17 रोपनी जग्गा भोग चलन गरिएको उल्लेख गरिएको छ।
0: हुम्लामा करिब 300 वर्ष पहिलेदेखि स्थानीय जातको धान खेती हुँदै आएको छ। हुम्लामा विशेष गरी झिनुवा, अनदी र जुम्ली मार्सी मुख्य रैथाने धान बाली भएको र यसको खेती पुस्तुङदेखि निरन्तर चलिरहेको कृषि विकास कार्यालयका प्रमुख चुडामणि पन्तले बताउनुभयो। उहाँका अनुसार हुम्लाका अन्य रैथाने धान बालीका जातमा जुगे, दुधे, धैनाले, धोको, कालो, लुम्सेरो, खच्चे र रतनपुरे रहेका छन् र यसको खेती हाल जिल्लाका धान उत्पादन हुने बस्तीहरूमा भइरहेको छ। सिंचाईको अभाव, कम मेहनत र खेती किसानीमा कम रूचिका कारण धान बालीको उत्पादनमा केही कमी आए पनि समग्रमा उत्पादन राम्रै हुने गरेको उहाँले जानकारी दिनुभयो।
2: साझा खबरमा अब विदेशका खबर। भियतनामको समुद्री टापुमा भारतीय पर्यटकहरूको एउटा समूह सवार डुंगा पल्टिँदा 15 जनाको मृत्यु भएको छ। सो डुंगामा 32 जना पर्यटक रहेको र केही चालक दलका सदस्य र फ्लाइट एजेन्सी सवार उक्त स्पीड बोट पल्टिएको थियो। दुर्घटनामा परेका 23 जनालाई उद्धार गरी किनारमा ल्याइएको छ। यसैबीच भारतको दक्षिण राज्य केरलामा पहिरो जाँदा मृत्यु हुनेको संख्या 7 पुगेको छ। पछिल्लो उद्धार प्रयासपछि 1 जना अझै बेपत्ता छन्। अधिकारीहरूका अनुसार लम्पुरम र वायनाड जिल्लाहरूलाई जोड्ने पुल नजिक पहिरो गएको हो। शक्तिशाली टाइफुन बाबी नामको आधीका कारण चीनमा ठूलो मानिसहरू व्यापक रूपमा प्रभावित बनेका छन्। जापानको दक्षिण पश्चिमी टापु र चीनका पूर्वी तथा उत्तरी क्षेत्रमा व्यापक रूपमा प्रभाव परेको छ। चीनमा 9 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने ताइवान र जापानमा हजारौं घरहरू विद्युतविहीन बनेका छन्। यसै साथमा चीनको दक्षिणी र मध्य क्षेत्रमा आएको मौसमी अवस्थाका कारण कम्तीमा 39 जनाको मृत्यु भएको छ भने दर्जौं नदीमा बाढ़ी आएको छ भने एउटा जलाशयको बाँध पनि फुटेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: आज खबरमा अब खेल खबर। फिफा विश्वकपमा नर्वेलाई हराउँदै इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेको छ। अतिरिक्त समयमा 2-1 गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्ड विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। आज बिहान सम्पन्न खेलमा दुवै टोलीबीच निकै प्रतिस्पर्धा भएको थियो। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा टुंगिएपछि थपिएको समयमा निर्णायक गोल गर्दै इंग्ल्याण्डले अन्तिम चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो। खेलमा पहिलो अग्रता नर्वेले लिएको थियो। अहिले साविक विजेता अर्जेन्टिना र स्विजरल्याण्डबीच खेल केही बेरमा शुरू हुनेछ। सेमी फाइनलमा पुग्न दुवै टोलीबीच कड़ा प्रतिस्पर्धा भइरहेको हुनेछ। बागमती प्रदेश स्तरीय मेयर कप महिला तथा पुरूष भलिबल प्रतियोगितामा पुरूषतर्फ ललितपुर महानगरपालिका र महिलातर्फ विथानचो गाउँपालिकाले उपाधि जितेका छन्। ललितपुर महानगरपालिकाको सहयोग तथा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हिजो जावलाखेल स्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा सम्पन्न पुरूषतर्फको फाइनलमा ललितपुर महानगरपालिकाले महाकाल गाउँपालिकालाई 3-0 सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो। ललितपुरले महाकाललाई 25-20 25-15 25-20 हरायो। पुरूषतर्फ माडी नगरपालिका तेस्रो भएको छ। महिलातर्फ बेथान्चो गाउँपालिकाले काठमाण्डु महानगरलाई 3-1 सेटमा पराजित गर्दै उपाधि जितेको हो।
2: आत्मदाहको प्रयास गरिरहेका बेला वरपरका मानिसले कसरी रोक्न सक्छन्? विज्ञको सुझाव, कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
8: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।

0: कालो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
0: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
0: हाम्रा सेवाहरू:
1: दाँत नदुखाई खोल्ने,
0: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
0: बाँगाटिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
0: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा:
0: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्न भन्दै सरकारद्वारा सदाचार नीति जारी, स्वतन्त्रतालाई थप संकुचित गर्न खोजेको अधिकार कर्मीको आरोप। भ्रष्टाचार नियन्त्रणका लागि प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाई राखिँदै सूचना संकलनदेखि तथ्य प्रमाण जुटाउँदै प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन दिइने। आत्मदाह गरेका गणेश नेपालीको शव बुझ्न परिवारद्वारा अस्वीकार, घटनाको विषयलाई लिएर काठमाडौँमा प्रदर्शन। इरानद्वारा अनिश्चितकालका लागि हर्मुज जलमार्ग बन्दको घोषणा, अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म रोक लगाइने निर्णय। विश्वकप फुटबलमा नर्वेलाई पराजित गर्दै इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश, अर्को खेलमा अर्जेन्टिना र स्विजरल्याण्ड भिड्ने।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

टिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्याशब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसमा ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा ब्याङ्कद्वारा जारी।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा समाचार। अब विस्तारमा, सार्वजनिक जीवनमा नैतिकता, सुशासन, पारदर्शिता र जवाफदेहितालाई संस्थागत गर्ने उद्देश्य सहित सरकारले राष्ट्रिय सदाचार नीति 2083 लागू गरेको छ। मन्त्री परिषदबाट स्वीकृत नीति सार्वजनिक निकायका कर्मचारी र जनप्रतिनिधिमा मात्रै सीमित नभई राजनीतिक दल, संवैधानिक निकाय, नगर न्यायपालिका, सुरक्षा निकाय, निजी क्षेत्र, सहकारी गैर सरकारी संस्था, संचार माध्यम तथा नागरिक समाजसम्म लागू हुने गरी तयार गरिएको छ। नागरिक अधिकार कर्मीहरूले भने सदाचार नीतिको उद्देश्य र नियतमाथि प्रश्न उठाएका छन्। विद्यमान कानूनले दिएको अधिकार र स्वतन्त्रतालाई थप संकुचन गर्न खोजेको र सरकारवाला पक्षसँग पर्याप्त छलफल नगरी सीमित समूहले नीति तयार पारेको देखिएकाले लोकतन्त्रको मूल मर्मलाई नै चुनौती दिएको उनीहरूको भनाइ छ। नीति अनुसार सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद, अधिकार, सूचना वा सरकारी स्रोत साधन व्यक्तिगत, पारिवारिक वा राजनीतिक स्वार्थका लागि प्रयोग गर्न पाउने छैनन्। सार्वजनिक पदाधिकारीले आफ्नो निर्णय निष्पक्ष, पारदर्शी र कानूनसम्मत बनाउनु पर्ने तथा स्वार्थ बाजिने विषयमा निर्णय प्रक्रियाबाट अलग रहनुपर्ने व्यवस्था गरिएको छ। पदभार ग्रहण गर्दा, पदमा रहँदा र पदमुक्त भएपछि सम्पत्ति विवरणको पारदर्शी व्यवस्थापन गर्नुपर्ने व्यवस्था नीतिमा उल्लेख छ। सरकारी कर्मचारीका लागि सेवा प्रवाहमा निष्पक्षता, समय पालना, सेवाग्राही मैत्री व्यवहार, अनुशासन, गोपनीयताको संरक्षण तथा सरकारी सम्पत्तिको संरक्षणलाई अनिवार्य दायित्वको रूपमा राखिएको छ। कुनै पनि कर्मचारीले घुस, उपहार, सुविधा वा अनुचित लाभ लिन नपाइने तथा आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने उल्लेख छ। नीति कार्यान्वयन तथा अनुगमनका लागि मुख्य सचिवको समन्वयकत्वमा उच्च स्तरीय निर्देशक समिति गठन गरिने व्यवस्था छ। विभिन्न मन्त्रालय तथा निकायले आफ्ना कार्य योजना तयार गरी कार्यान्वयन गर्नुपर्ने र राष्ट्रिय सतर्कता केन्द्रले नीति कार्यान्वयनको अनुगमन, मूल्यांकन तथा प्रतिवेदन तयार गर्ने जिम्मेवारी पनि पाएको छ। आवश्यकता अनुसार सम्बन्धित कानून, निर्देशिका र आचार संहितामा समेत संशोधन गर्ने सरकारको तयारी छ। सदाचार नीतिमा उद्योगी व्यवसायीले कर छल्न नहुने, कृत्रिम अभाव सृजना गर्न नहुने, कालोबजारी, सिन्डिकेट वा कार्टेलिङ गर्न नहुने, उपभोक्ताको अधिकारको सम्मान गर्नुपर्ने तथा निष्पक्ष प्रतिस्पर्धा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ। श्रमिकको अधिकार संरक्षण, वातावरणीय दायित्व र सामाजिक उत्तरदायित्वलाई समेत निजी क्षेत्रको नैतिक दायित्वको रूपमा समेटिएको छ। गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था तथा विकास साझेदारलाई नेपालको संविधान, कानून र राष्ट्रिय हित अनुसार मात्रै कार्यक्रम सञ्चालन गर्नुपर्ने समेत नीतिमा उल्लेख छ। यता सरकारले ल्याएको सदाचार नीति 2083 नयाँ अवधारणा नभएको वरिष्ठ अधिवक्ता बद्री भूषालको दावी छ। नीतिका कतिपय व्यवस्था प्रचलित कानूनमै समेटिसकेको भए पनि अहिलेको सदाचार नीतिले कानूनले दिएको अधिकार र स्वतन्त्रतालाई थप संकुचन गर्न खोजेको उनको टिप्पणी छ।
2: भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाई राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरूद्धको राष्ट्रिय रणनैतिक योजनामा त्यस्तो प्रस्ताव गरिएको हो। सदाचारितामा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरूद्धको दोस्रो राष्ट्रिय रणनैतिक योजना ल्याइएको छ। 18 असारमा बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको सो रणनैतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनका लागि स्वतन्त्र संयन्त्रका रूपमा प्रधानमन्त्री कार्यालय मार्फत रहने इकाईको संरक्षक प्रधानमन्त्री रहनेछन्। यस इकाईले भ्रष्टाचार विरूद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना संकलन गर्ने, तथ्य प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सीधै प्रतिवेदन पेश गर्नेछ। चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रका रूपमा सो इकाई रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने सो इकाईमा प्रधानमन्त्रीले नियुक्त गरेका वा तोकेको वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानूनी सल्लाहकार, संचार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विषय विज्ञ रहने प्रस्ताव गरिएको छ। यस इकाइले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाइले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विज्ञलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरूद्धका सूचना संकलनका लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मार्फत ल्याइसकिएको छ। त्यसै गरी संघ प्रदेश र स्थानीय तीनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। त्यसका लागि भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सदाचारका लागि राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानूनको परिमार्जन गरी तीन तहको निकायहरूको संस्थागत सुशासन सुदृढ गर्ने लक्ष्य राखिएको छ। भ्रष्टाचार नियन्त्रणका लागि नागरिक सशक्तिकरण तथा डिजिटल प्रविधिलाई जोड़ दिइएको छ। सार्वजनिक सेवालाई पारदर्शी सेवाग्रही मैत्री र जवाफदेही बनाइने भनिएको छ। निजी गैर सरकारी र सहकारी क्षेत्रमा हुने भ्रष्टाचारलाई प्राधिकरण गर्दै कसुरजन्य सम्पत्ति जफत प्रणालीमा सुधार गरिने रणनीतिक योजनामा उल्लेख गरिएको छ। प्रधानमन्त्री कार्यालयका कानून सचिव पुष्कर सापकोटाले भ्रष्टाचार नियन्त्रणका लागि आगामी पाँच वर्षमा के गर्ने भनेर रणनीतिक योजना ल्याइने बताए। नेपाल संयुक्त राष्ट्रसंघीय महासभाले पारित गरेको भ्रष्टाचार विरूद्धको महासन्धिको पक्षधर राष्ट्र रहेकाले महासन्धि कार्यान्वयन गर्न पनि आवश्यक कदमहरू चाल्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ।
1: त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आफैलाई आगो लगाएका गणेश नेपालीको परिवारले सब बुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवारी लिनुपर्ने परिवारको अडान छ। हिजो अबेरसम्म सरकारी पक्षसँग जिल्ला प्रशासन कार्यालय काठमाडौँमा संवाद भइरहेको मृतकका भतिजा मन नेपालीले बताए। विभिन्न विषयमा छलफल भइरहेको छ तर कुनै निष्कर्षमा पुगेका छैन। उनले कान्तिपुरसँग भने सरकारबाट प्रष्ट सहमति नहुन्जेल शव नउठाउने अडान परिवारको छ। सरकारी पक्षबाट वार्ताको नेतृत्व काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले गरिरहेका छन्। गणेशका आमा बुवा सहित छलफल भइरहेको छ। बिहिबार वीर अस्पताल भर्ना भएका उनको उपचारका क्रममा शुक्रबार ज्यान गएको थियो। गणेशको न्यायका लागि भन्दै हिजो अस्पताल अगाडि सड़कमा प्रदर्शन समेत गरिएको छ। आफन्तले शव बुझ्न अस्वीकार गरेको बेला वीर अस्पतालले उनको शवलाई त्रिवी शिक्षण अस्पताल महाराजगंज लगेको छ। वीर अस्पतालमा लामो समयसम्म शवलाई सुरक्षित राख्न आवश्यक पूर्वाधार नभएको अस्पतालका डाक्टर प्रकाश बुढाथोकीले जनाए। त्यसैले शवलाई शिक्षण अस्पतालको शवगृहमा सारिएको उनको भनाइ छ। परिवारले सब नबुझेसम्म मुचुल्का र पोस्टमार्टमको प्रक्रिया अघि बढ़दैन। प्रधानमन्त्री कार्यालयले समेत परिवारसँग सहमति गर्न चासो देखाइरहेको छ। छलफलमा सहभागी काठमाडौँ प्रहरी प्रमुख एसएसपी दिलीप घिमिरेले पनि परिवारसँग आफूहरूले कुरा गरिरहेको जनाएको छिट्टै सहमति हुन्छ उनले बताएका छन्। यसैबीच काठमाडौँ महानगरपालिकाले भने गणेशका परिवारलाई सहयोग रोजगारी र निशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरिसकेको छ। परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने परिवारका सदस्यलाई गाडीको व्यवस्था गर्ने र सन्ततिलाई निशुल्क शिक्षा दिने विषयमा कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्दरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। महानगरले यस्ता घटना दोहोरिन नदिन सरकारसँग समन्वय र सहकार्य गरेर आवश्यक उपाय पहिचान गर्ने र असल अभ्यास विकास गरी कार्यान्वयनमा लैजाने समेत भनेको छ। गणेशको मृत्युबारे उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वको पाँच सदस्यीय समितिले छानबिन गरिरहेको छ। समितिका एकजना सदस्यका अनुसार गणेश बिहिबार बिहान करिब 11 बजे यात्रु पुर्याउन विभाग पुगेका थिए। दुई नम्बर गेट अगाडि यात्रु ओह्रालेपछि अर्को राइट रिक्वेस्ट पर्खिरहेका बेला एक महिला नगर प्रहरीले त्यहाँ मोटरसाइकल नरोक्न भनेकी थिइन्। त्यसक्रममा दुवैबीच वाद विवाद भएको र केही बेरपछि मोटरसाइकलमा व्हील लक लगाइएको प्रहरीको निष्कर्ष छ।

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।

आइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड

0: नम्बर वन नेपाली पेन्ट्स कम्पनी जस्मिन पेन्ट तीन दशकदेखि नेपाली मनको रंग।
1: कान्तिपुर डायरीमा अब बाँकी प्रसंग। बजाङको केदार सिंहमा जीव दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। हिजो दिउँसो केदार सिंह गाउँपालिका सात काँडा चौरबाट दुर्गाथली गाउँपालिका चुवा वनतर्फ जाँदै गरेको जीव सड़कबाट करिब 300 मिटर तल खसेको हो। दुर्गाथली छका वडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली छका चक्रबहादुर महत, कटुरी देवी महत तथा केदार सिंह सातकी विमला महत धामीको मृत्यु भएको छ। दुर्घटनामा घाइते मध्ये 8 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रारम्भिक जानकारी अनुसार जीपमा चालक सहित 16 जना सवार रहेका थिए। ललितपुरको गोदावरी नगरपालिकाले आर्थिक वर्ष 2083-84 लागि खानीजन्य पदार्थको उत्खनन तथा निकासी शुल्क संकलन गर्न न्यूनतम 21,47,00,000 रूपियाँको नयाँ ठेक्का आह्वान गरेपछि विवाद थप चर्किएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि आवश्यक रोडा आपूर्ति गर्ने ललितपुरको गोदावरी क्षेत्रका खानी बन्द गराउने विषयमा गोदावरी नगरपालिका र व्यवसायी बीचको विवाद अदालतको अवहेलना मुद्दासम्म पुगेको हो। कान्तिपुर कर्मी सूरज कुँवरले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: राष्ट्रिय गौरवको आयोजना अन्तर्गत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग हुने उच्च गुणस्तरको रोडा गिटी आपूर्ति रोकिएपछि विमानस्थलभर भइरहेको निर्माण कार्य ठप्प भएको छ। आपूर्तिकर्ताको ललितपुरको गोदावरी नगरपालिकासँगको विवाद, अदालतको आदेश र त्यसको कार्यान्वयन नहुँदा निर्माण सामग्री आपूर्ति रोकिएको हो। गोदावरी क्षेत्रमा सञ्चालित 3 वटा क्रसर उद्योगबाट विमानस्थलका लागि रोडा र गिटी आपूर्ति हुँदै आएको छ। टीका भैरवको वीरेन्द्र महर्जन ढुङ्गा खानी र निराकर रोडा ढुङ्गा उद्योग तथा देवी चौरमा रहेको को मचिन्द्रनाथ मल्टीप्रपोज क्रसर खाने उद्योग र बाहुबली कन्स्ट्रक्सन प्रालीले विमानस्थलका परियोजनामा निर्माण सामग्री उपलब्ध गराउँदै आएका छन्। तर अहिले ती उद्योगबाट आपूर्ति ठप्प छ। कान्तिपुरलाई प्राप्त कागजात अनुसार मचिन्द्रनाथ मल्टीप्रपोज प्रालीले 2071 माघ 22 गते खानी तथा भूगर्भ विभागबाट उत्खनन अनुमति प्राप्त गरेको थियो। विभागको स्वीकृतिपछि 2071 माघ 26 गते आवश्यक सहमति र 2071 फागुन 6 गते तत्कालीन जिल्ला विकास समितिले ललितपुरबाट समेत सञ्चालन अनुमति पाए देखिन्छ। त्यस्तै वीरेन्द्र महर्जन समेतको गुनासा भूरोडा ढुङ्गा उद्योगले पनि 31 चैतमा खानी तथा भूगर्भ विभागबाट अनुमति लिएर स्वीकृत क्षेत्रभित्र उत्खनन गर्दै आएको कागजातमा उल्लेख छ। यी उद्योग मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनाका लागि गोदावरी क्षेत्रका खानीबाट रोडा तथा ढुङ्गा आपूर्ति हुँदै आएको थियो। 2082 साउनमा चिनिया निर्माण कम्पनी एभिक र बाहुबली कन्स्ट्रक्सन बीच क्रसर प्लान्ट सञ्चालन तथा सामग्री आपूर्ति सम्बन्धी सम्झौता भएको कागजातमा उल्लेख छ। त्यसपछि नागरिक उड्डयन प्राधिकरण, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय र पर्यटन मन्त्रालयले आयोजना प्रभावित नहोस् भन्दै स्थानीय तहसँग आवश्यक समन्वय गर्न पटक पटक पत्रचार गरेको देखिन्छ। रोडा आपूर्ति गर्दै आएका ललितपुरको गोदावरी क्षेत्रका 2 खानी बन्द गराउने विषयमा गोदावरी नगरपालिका र व्यवसाय बीचको विवाद अदालतको अवहेलना मुद्दासम्म पुगेको छ। व्यवसायीहरूका अनुसार 2082 कार्तिकदेखि गोदावरी नगरपालिकाले खानी सञ्चालनमा अवरोध गर्न थालेपछि विवाद अदालत पुगेको हो। व्यवसायीहरूले अदालतको आदेश, नापीको सीमाङ्कन र जिल्ला समन्वय समितिको पत्र पछि पनि उद्योग सञ्चालन गर्न नदिएको दावी गर्दै गत असार 9 गते गोदावरी नगरपालिका विरूद्ध अदालतको अवहेलना मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले

0: गर्न वन कार्यालय, खानी तथा भूगर्भ विभाग र नापी कार्यालयलाई प्रतिवेदन बुझाउन आदेश दिएको छ। निकायबाट प्रतिवेदन नआएकाले नगरपालिका त्यसैको प्रतीक्षामा रहेको उनले बताए। अदालतको आदेश र अवहेलना मुद्दा चलिरहेका बेला गोदावरी नगरपालिकाले गत असार 16 आर्थिक वर्ष 2083-84 लागि खानीजन्य पदार्थको उत्खनन तथा निकासी शुल्क संकलन गर्न न्यूनतम 21,47,00,000 रूपियाँको नयाँ ठेक्का आह्वान गरेपछि विवाद थप चर्किएको छ। बाहुबली कन्स्ट्रक्सनका संचालक अञ्जु पौडेल र सुदर्शन विष्ट र मसिन्द्रनाथ मल्टीप्रपोज प्रणालीका संचालक केदारनाथ तिमिल सेनाले कान्तिपुरसँगको कुराकानीमा नगरपालिकाले अदालतको आदेश कार्यान्वयन नगरिदिएकाले विमानस्थलमा रोडा ढुवानी गर्न नसकेको आरोप लगाएका छन्। उनीहरूले वैधानिक रूपमा सञ्चालनमा रहेका खाने बन्द गराइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा निर्माण सामग्री अभाव भएको दावी गरेका छन्। व्यवसायीहरूले नगरपालिकाले राजनैतिक संरक्षणमा केही उद्योगलाई फाइदा पुर्याएको तथा आफूहरूलाई आर्थिक तथा राजनैतिक प्रभावका आधारमा विभेद गरिएको आरोप समेत लगाएका छन्। गोदावरी नगरपालिका का प्रमुख महर्जन विमानस्थल विस्तार आयोजनाका लागि रोडा आपूर्तिमा देखिएको अवरोधबारे अन्तिम निर्णय मन्त्री परिषद वा अदालतबाट हुनुपर्ने बताउँछन्। महर्जनका अनुसार सम्बन्धित निजी खानीहरूको सीमाङ्कन जिल्ला नापी कार्यालयबाट कानून बमोजिम सम्पन्न पनि भएको छैन। सीमाङ्कन लगायत सबै प्रक्रिया पूरा भएपछि मात्र आवश्यक निर्णय गर्न सकिन्छ। निराकर रोडा ढुङ्गा उद्योगका संचालक मधुसूदन डोटेलले गोदावरी नगरपालिकाभित्र राजनीतिक विवादका कारण निर्माण सामग्री आपूर्ति रोकिएको आरोप लगाए। उनले जिल्ला विकास समिति हुँदा खानी तथा नवीकरण र रोयल्टी संकलनमा कुनै समस्या नभएको तर स्थानीय तहको अधिकार शुरू भएपछि विवाद सूचना भएको बताए। उनका अनुसार नगरपालिकाले पछिल्लो पटक उद्योगहरूलाई 5 करोड़देखि 10 करोड़ रूपियाँसम्म बक्यौता देखिएपछि विवाद चर्किएको हो। नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक इन्जिनियर दिपेन्द्र श्रेष्ठका अनुसार गोदावरी क्षेत्रबाट आउने रोडा गिटी रोकिएपछि विमानस्थलभित्र भइरहेका दुई महत्वपूर्ण संरचनाको काम रोकिएको छ। श्रेष्ठले भने अहिले उत्तरतर्फको युनिफर्म ट्याक्सी वेको कालो पत्रे गर्ने काम पूर्ण रूपमा रोकिएको छ। उनका अनुसार विमानस्थलभित्रको करिब 90% काम सम्पन्न भइसकेको भए पनि निर्माण सामग्री अभावले अन्तिम चरणको काम अवरूद्ध भएको हो। यसले आयोजना सम्पन्न हुने समय लम्बिने मात्र होइन लागत समेत बढ्ने जोखिम रहेको उनले बताए। श्रेष्ठका अनुसार विमानस्थल निर्माणमा प्रयोग हुने रोडाको प्राविधिक मापदण्ड सड़क निर्माणमा प्रयोग हुने रोडा गिटीको भन्दा फरक हुन्छ। नेपालका सड़कमा प्राय 10-50 टनसम्म भार वहन गर्ने सवारी साधन सञ्चालन हुन्छन् भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पेमेन्ट 70-300 टनसम्म अधिकतम टेक अफ तौल भएका जहाज नियमित सञ्चालन भइरहेका छन्। त्यसैले विमानस्थल निर्माणमा आवश्यक रोडा अत्यधिक कडापन निर्धारित आकार तथा साइज सहितका कडा प्राविधिक मापदण्ड पूरा गर्ने खालका हुनुपर्छ। त्यस्तो गुणस्तर तथा निश्चित आकारको रोडा गोदावरी क्षेत्रबाट उत्पादन भइरहेको उनले बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले करिब 7 अर्ब रूपियाँ लागतमा अन्तर्राष्ट्रिय एप्रोन र ट्याक्सी वे, करिब 4 अर्ब रूपियाँमा ह्याङ्गर क्षेत्र तथा अर्को करिब 4 अर्ब रूपियाँको समानान्तर ट्याक्सी वे गरी 3 ठूला परियोजना निर्माणाधीन छन्। सन् 2026 सम्पन्न गर्ने लक्ष्य राखिएका ती परियोजनाले वार्षिक झण्डै 1 करोड़ यात्रुलाई सेवा दिने क्षमता विकास गर्ने लक्ष्य राखेका छन्। निर्माणका क्रममा हरेक रात करिब 300 टिप्परले झण्डै 900 खेप निर्माण सामग्री विमानस्थल पुर्याउने व्यवस्था गरिएको थियो। अहिले गोदावरीबाट हुने रोडा आपूर्ति बन्द भएपछि ती मध्ये महत्वपूर्ण कामहरू रोकिएका छन्।
1: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: आजकल AI वॉइस फेक वीडियो को माध्यम ठगी करने डिजिटल लेंडिंग भन्दै झूठो लोन एप बनाकर स्कैमिंग करने क्रिप्टो र इन्वेस्टमेंट ट्रैप फेक बैंक सर्वे वा अफर को माध्यम ठगी करने ठगर को बिगबिगी बढ़े हुनाले यस्ता ठगर सावधान रहो कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानिमा बैंकद्वारा जारी
1: Red Bull Babal Energy
2: सैनिकको 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: अब सानैमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा, अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानैमा घर कर्जा, सानैमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग।
2: आर्थिक समाचारको साथमा
3: गर्मीमा नयाँ ट्रेन्ड, रिफ्रेशमेन्टमा न्यूट्रिशन मिक्स, चिसो हरेस।
1: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 लाख मध्ये करिब 26 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। 2 चरण गरेर सर्वेक्षण मुद्रण केन्द्रले सो लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकिएको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स 1 वर्षभन्दा कम समयावधिका छन्। यस्ता लाइसेन्स भने नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छपाइसकेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाको भनाई छ।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अनिश्चितकालसम्मको लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। इरानले सो क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म बन्द गर्ने निर्णय गरेको इरानी सरकारी मीडियाले जनाएको हो। साथै इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स आईआरजीसीले अमेरिकाले हर्मुज खोल्नका लागि कुनै आक्रमक गतिविधि गरेमा कड़ा प्रतिक्रिया दिने बताएका छन्। जीसीले सो क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। तेहरानले हर्मुज बन्द गरेपछि र इरानसँग स्वीकृत नलिएका जहाजमाथि गोली हानेर चेतावनी दिएको समेत समाचारमा उल्लेख छ। जुड बेलिङहमले गरेको दुई गोलको मदतले इंग्ल्याण्डले विश्वकप फुटबलमा नर्वेलाई अतिरिक्त समयको खेलमा 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा आज बिहान भएको खेलमा इंग्ल्याण्डले 1 गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन जित रचेको हो। अब अन्तिम चारमा इंग्ल्याण्डले अर्जेन्टिना र स्विजरल्याण्ड बीच हुने खेलको विजेताको सामना गर्नेछ। अन्तिम क्वार्टर फाइनलमा अहिले अर्जेन्टिना र स्विजरल्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। यो समाचार तयार पार्दासम्म अर्जेन्टिना 1-0 गोलले अग्रता कायम राखेको छ। यसअघि नै भएको फ्रान्स र स्पेनले भने सेमी फाइनल यात्रा तय गरिसकेका छन्। अब मौसम सम्बन्धी जानकारी। देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मे हो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएप बाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाग नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62320 र 98420-50541।
8: होइन, यो खातबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन।
9: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईं जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0935605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।

0: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट
1: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
0: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
2: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
3: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
2: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
3: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
2: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
3: डिजाइनर सुमन ठटाल 9865349444
2: र 029590155।
1: More style, more design. Total Tailors.
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी एक, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
6: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्का सभावी पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँदारी नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 029590667 र 9842226।

0: digital nepa chukma anige hekyang yam mo lakori hekyang ainan thosa usurbanu ningwa kebakpa banking ra labu phokum muktinath vikas bank re tensha aplungo chogoba muktinath vikas bank tensha bank omen bank tensha os ketma pong
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी साथ नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत चार वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: एक, दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। दुई, शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। तीन, सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। चार, वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। पाँच, पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। छ, आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। सात, विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। आठ, सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। नौ, यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा सात नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 0295611065 9841552504 9841226987 र 9852051906।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरीश्वर सुनसरी। सम्पर्क नम्बर 9852557768 9852557768।
7: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता? हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 9843347262
8: 9010555585
9: र व्हाट्सएप नम्बर 9852286।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
9: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
9: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
9: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
9: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98 60 96 40 00
8: र 98 19 32 76 75।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन्जन्मको पाप थियो कुनै?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: ओहो लु नमस्कार है सर।
10: ओहो लु नमस्कार है सर। नमस्कार।
9: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
10: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लगाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
11: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शङ्खुवा सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
11: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
11: छटाल टेलरिङ सेन्टर, खाँदारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615 39444
11: र 029590155।
12: More style, more design. Total Tailors.
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
14: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
15: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
15: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
15: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
15: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
15: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
15: प्रोप्राइटर सुनु एन भीमकदाइली।
13: सम्पर्क 0291404084 र 98040485827।
16: नमस्कार है वडाध्यक्षज्यू।
17: नमस्ते नमस्ते, के भन्नु भयो त?
16: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
17: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
16: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई
17: यो मेरो सुट त। हाम्रै सङ्खुवा सभाको नमुना एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
16: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
18: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
19: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
20: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
15: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
21: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 98420872776।
22: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्ध सुख बाटो दूरसंचार जाने बाटो।

0: digital nepal chukma anike hekyangyam mulak ore hekyang ainang thosa usurbanu ningwa kebakpa banking re labo phokum muktinath vikas bank re tencha aplungo choguba muktinath vikas bank tencha bank omen bank tencha o ketmapong
1: खुशी को खबर तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 शङ्कर सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
2: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
2: शङ्कर सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ शङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295906667 र 98422267।
4: श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादबारी 7 नयाँ बजार शङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
5: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादबारी नपा 7 नयाँ बजार शङ्खुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421269987 र 98520519906।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611665, 98421552564, 98421262987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खादवारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र व्हाट्सएप नम्बर 98520-28-6।
6: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम जेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू:
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढुङ्गाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0935605080, 98520-61580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादवारी 1, संखुवा सभा।
8: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषय
9: तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, आजको तपाईँका मेष आदि बारवटा राशिफल र तपाईसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेका छौं। सदाको झैं हरेक दिन 8 बजेदेखि 9 बजेसम्म हामी तपाईसँग रहेर विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। कार्यक्रम ज्योतिष दर्पणको यो शुरूवाती चरणमा छौं र हामी तपाईसँग भएका विभिन्न जानकारी अनि भूत, भविष्य र वर्तमान सम्बन्धीको विशेष चर्चा र परिचर्चाहरू गर्ने प्रयास गरिरहेका छौं। कार्यक्रम सुन्दै हुनुहुन्छ, मलाई थाहा छ नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट तपाईँ कार्यक्रम सुन्दै गर्दा यतिखेर हामी काठमाडौँबाट तपाईँसँग प्रत्यक्ष रूपमा यतिखेर कुराकानी गर्ने प्रयास गरिरहेका छौं। हामी काठमाडौँमा पर्सि 30 गते मंगलबारको दिन तपाईँ र मेरो भेटघाट गर्ने पनि चर्चा हामीले तपाईँलाई गरिरहेका छौं। यस अनुरूप हामी काठमाडौँमा जाने तयारीको साथमा हामी अगाडि बढ़िरहेका छौं। काठमाडौँमा तपाईँ चक्रपथ एरिया जुन बाँसबारीमा अस्ट्रेलियन एम्बेसी छ, अस्ट्रेलियन एम्बेसीको ठिक अगाडिपट्टि चौतारा रेस्टुरेन्ट छ, तपाईँ त्यहाँ हामीलाई यो आउँदो मंगलबार भनौं पर्सीको दिनमा तपाईँ भेटघाट गर्न सक्नुहुनेछ। यसको लागि सम्पर्क पनि गर्दै आउनुहोला 98453 97 658 र 98142 73 601 पनि तपाईँ सम्पर्क भने गर्न सक्नुहुनेछ, किनभने हामी तपाईँलाई यसै गरी प्रत्यक्ष कुराकानी गरेर तपाईँको चिना बनाउन, चिना हेराउन तपाईँले सबै कर्महरूको लागि हामीलाई भेटघाट गर्न सक्नुहुनेछ। काठमाडौँमा जम्मा एक दिनको लागि भेट्न सक्नुहुन्छ। ठेगाना पत्ता लाउन सक्नु भएन भने हामीलाई वाट्सएपमा, मेसेन्जरमा मेसेज गर्नुभयो भने हामी तपाईँलाई लोकेशनहरू पनि राखिदिनेछौं भन्दै कार्यक्रममा शुरूमै जानकारी गराए। अब कार्यक्रममा ढिलो नगरिकन अगाडि बढ़ाउँछु आजको पञ्चाङ्ग। आजको पञ्चाङ्ग सँगसँगै आजको ग्रह गोचर के कसरी अनि कहाँ व्याप्त रहन्छ, आजको राशिफल सहितका पञ्चाङ्गहरू यस प्रकार रहेको छ।

0: आजमिति 2083 असार 28 गते आज आइतबार तदनुसार ईस्वी सन् 2026 जुलाई 12 तारीक नेपाल सम्मत 1146 तथ लागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ़ कृष्ण पक्ष परम पवित्र पावन दिन आज सूर्योदयमा विशेष गरी सूर्योदयबाट हेर्दा त्रयोदशी तिथि रहेको छ। 38:47 बिहानबाट रातिको 8:48 रहन्छ तत्पान्त भने विशेष गरी चतुर्दशी तिथि रहनेछ। रोहिणी नक्षत्र 4:10 बिहान 6:57 थियो। यतिखेर भने मृगशिर नक्षत्र प्रारम्भ भइसकेको छ। वृद्धियोग 36:40 गरकरण 11:54 आज आनन्दादि योगमा भने धाता योग रहेको छ। आजको निर्माणको समय 34:17 बिहान सूर्योदय 5:17 जाना भयो। साँझ सूर्यास्त ठिक 7 रहनेछ। आज प्रदोष व्रत पनि रहेको छ। आज प्रदोष व्रत पनि हो। सायनकालमा भगवान शिवको उपासना गर्ने दिन पनि हो। प्रदोषमा त्यही त गरिन्छ होइन, सबैलाई थाहा छ। आज विशेष गरी प्रदोषको दिनमा तपाईँहरूले उपासना धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू तपाईँले पनि लिँदै गर्नुहोला। आज प्रदोषमा शिवको पनि महिमा उत्तिकै मात्रामा चर्चामा छँदैछ। अब पालो आजको ग्रह गोचरको। सूर्य यतिखेर मिथुन राशिमा रहेका छन् भने आज चन्द्रमा वृष राशिमा छन्। मंगल वृष राशिमा। वृष राशिलाई आज महालक्ष्मी युग निर्माण बन्दै आइरहेको अवस्था देख्न सकिन्छ। त्यस्तै गरेर आजको दिनमा विशेष गरी बुध नाम गरेका ग्रह यतिखेर मिथुन राशिमा छन् भने बृहस्पति आज कर्कट राशिमा रहेका छन्। त्यस्तै गरेर आजको दिनमा शुक्र ग्रह सिंह राशिमा रहेका छन्। शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ राशिमा र केतु भने सिंह राशिमा। आजको ग्रह गोचरहरूबाट हामीले तपाईँलाई संकेत दिइसकेका छौं। अब हामी यो कार्यक्रममा तपाईँहरूलाई विविध ज्ञानवर्धक कुराहरू सँगसँगै तपाईँको राशिफल पनि भन्छौ। आज एउटा कुरा भन्न मन लाग्यो होला, हामी जुन तपाईँहरूलाई साहित्यहरूको बारेमा कहिलेकाहीँ चर्चा परिचर्चा गर्थ्यौं, धेरैको प्रश्न कपाल काट्नेको लागि रहेको छ। थोरैमा यहाँ जोडिहाले, यस पछाडि हामी राशिफल पनि भन्नेछौ तपाईँलाई। यो कपाल काट्नको लागि शास्त्रले के भन्छ भने उत्तरायणमा मात्र काट्नु भन्छ। अब यो दक्षिणायण प्रारम्भ हुनै लाग्दाखेरि अब श्रावणको 1 भने दक्षिणायण प्रारम्भ रहन्छ। यो महिनामा अब तपाईँका बाल बच्चाहरू 3-5 वर्षको हुनुहुन्छ भने 31 बुधबारको दिन, यही असार महिनाको 31 बुधबारको दिन कपाल मुण्डन गर्न अथवा पहिलोचोटि कपालको कर्महरू गर्नको लागि, चूडा कर्मको लागि दिन राम्रो रहेको छ। 31 बुधबारको दिन प्रतिपदा तिथि रहेको छ। बुधबारको दिनमा तपाईँहरूले यस दिनमा चाहिँ कपाल काट्ने कामहरू गर्नुभयो भने हुन्छ। धेरैको फोन नलागेको गुनासो र धेरैले चाहिँ हामीलाई गुनासो गरिरहनु भएको हुँदा तपाईँहरूलाई हामीले यहाँबाट जानकारी गराइरहेका छौं। त्यसो भएको हुँदा 31 बुधबारको दिन कपाल काट्ने मुहूर्त रहेको जानकारी गराउँछु है। अनि सँगसँगै अब हामी राशिफल भन्छौ। राशिफल भन्दा पहिले जानकारी गराउँ। अब आउने पर्सीको मंगलबार, भोलि सोमबार रह्यो, पर्सी मंगलबारको दिन काठमाडौँ चक्रपथमा बाँसबारी रोडमा अस्ट्रेलियन दूतावास भनेको अस्ट्रेलियन एम्बेसी छ, त्यसको ठिक अगाडिपट्टिको एउटा पिच बाटोबाट 2 घरभित्र गइसकेपछि चौतारा रेस्टुरेन्टमा तपाईँ र मेरो भेटघाट रहनेछ। तपाईँ आउन सक्नुहुन्छ र तपाईँ आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरू भने गर्न पाउनुहुनेछ। यो जानकारी गराए। अब कार्यक्रम ज्योतिष दर्पणको बसाईमा रहेर प्रस्तुत गर्छौं आजका तपाईँका दिन कसरी व्यतीत हुन्छ, के भन्छ तपाईँको ग्रहले, आजको राशिलाई कसरी अगाडि बढाउन सकिन्छ, तपाईँका मेषादि बारु राशिफल यस प्रकार छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज राम्रो छ। धनस्थानमा महालक्ष्मी युग, आजको दिनमा शेयर बजारमा मनज्ञ धनार्जन गर्न सकिने युग रहेको छ। मान्यजनको आशीर्वाद तपाईँको प्रशंसा पनि रहने युग छ। लामो दूरीको यात्रामा सहज हुन्छ, काममा सफलता बन्दै जानेछ। यतिखेर झन् लग्नमा पनि चन्द्रमा हुनु, यसै पनि ऐश्वर्यवानै थपिन गयो। मान सम्मानमा वृद्धिका साथ साथमा आर्थिकता ताकेका कामबाट पनि सफलता हात पर्ने योग रहेको छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने योग देखिन्छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू धेरै छन्। आर्थिक तर्केका कामबाट पनि सफलता हात पर्ने खालका योगहरू असत्य राम्रो मिथुन राशिलाई संकेत देख्न सकिन्छ। बाह्रौं चन्द्रमा अलिकति खर्च पनि वृद्धि रहने योग छ। तपाईँको सोच र विचारसँग आजको दिन परिवारसँग नमिल्ने योग देखिन्छ। प्रेममा झुटो आरोप आउन सक्ने योग छ। तपाईँको लागि काममा अलिकति केही सहज वातावरण नभए कामबाट केही ठगिने योग पनि रहेको छ। मान सम्मानमा आघात हुनुका साथ साथमा कृषि र पशु चौपायबाट पनि अलिकति घाटा बेहोर्नु पर्ने योग छ। यात्रा गर्दै हुनुहुन्छ भने सफल यात्रा बन्ने सम्भावना धेरै राम्रो रहेको छ। मान सम्मानमा पनि वृद्धि रहनुका साथ साथमा पारिवारिक रमझमबाट पनि दिन व्यतीत रहन्छ। इष्टमित्रहरूको साथ र सान्निध्यले गर्दा काममा निकै सफलता हात पर्ने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुन्छ। तपाईँको कामको लागि राम्रो हुने खालको योग देख्न सकिन्छ। मान सम्मानमा पनि वृद्धि रहने योग छ। आर्थिक तर्केका कामहरूबाट पनि सफलता हात पर्ने आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। आज अलिकति केही धैर्य धारण गर्न सक्नुभयो भने तपाईँको काममा पनि सहज हल्का वातावरणहरू मिल्ने योग राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: राशिफलमा यतिखेर तुला राशिको पालो रहेको छ। मान सम्मानमा वृद्धि, आजको दिनमा अलिकति केही सावधानी भने अपनाउनु पर्ने योग र सम्भावनाको पनि धेरै मात्रामा माग। आजको दिनमा तपाईँको प्रेम प्रेमीको बीचमा सफल हुने योग छ। जागिरमा पदोन्नति हुन्छ। यात्रा गर्दै हुनुहुन्छ, सफल बन्न सकिने योग छ। तपाईँले सोचेका कामहरूबाट मनग्गै राम्रो रहनेछ। आजको तपाईँको दिमाग माइन्ड असाध्य राम्रो बन्दै जाने खालको योग रहेको छ। सातौं घरको महालक्ष्मी योगले पति र पत्नी बीचको सम्बन्ध प्रगाढ रहनेछ। आटेका कामहरूबाट पनि सफलता हात पर्दै जाने योगहरू आजको राशि वृश्चिक राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ। धनुराशि हुनेको लागि लामो दूरीको यात्रामा सहज छ। तपाईँको काममा सहज हुने योगहरू देख्न सकियो। मान सम्मानमा वृद्धि आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। मकर राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहन्छ। आर्थिक कामहरूबाट सफलता हुनुका साथसाथमा लामो दूरीको यात्रामा पनि केही सहज हुँदा मन भने हर्षित रहने योग छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा मान सम्मानमा वृद्धि हुनुका साथ साथमा पठन पाठनबाट पनि खुब सहयोग प्राप्त रहने योगहरू देख्न सकिन्छ। इष्टमित्रहरूले साथ दिन सक्ने योग रहेको छ। आजको दिनमा व्यापार बिजनेसमा राम्रो रहने योग छ। तपाईँको लागि दिनचर्याहरू खुब राम्रो बन्दै जाने खालको योग रहेको छ। इष्टमित्रहरूले साथ दिने खालका योगहरू रहेका छन्। मान सम्मानमा पनि वृद्धि रहनुका साथसाथमा पारिवारिक रमझमबाट आजको दिनमा धेरै कुरामा सफलता हात पर्ने योगहरू राशिमा संकेत देख्न सकिन्छ।

आत्मने नमः। हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो समय रहेको छ। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईहरूलाई धर्म, संस्कार र संस्कृति सम्बन्धीको जानकारीहरू दिने गर्छौं। यो कार्यक्रम ज्योतिष दर्पण सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न सयौं रेडियोहरूबाट एकैसाथमा प्रसारण भइरहेको छ। सबैलाई स्वागत। जय श्री कृष्ण, जय श्री राधे। हामी आज एउटा एकदमै महत्वपूर्ण कुराहरू हामीले व्यवहारमा लागू कतिले नगरेका, कतिले गरेका, कतिले गरेर पनि थाहा नपाएका यस्ता अनौठा चीजहरूलाई हामी हजुरहरू माझमा दर्शन अथवा सुनाउने प्रयास अथवा स्पष्ट शास्त्रले के भनेको छ, शास्त्रले के भन्छ अथवा यो हो कि होइन भन्ने कुरामा तपाईँहरू कन्फ्युज हुनुहुन्छ भने पनि हामी सबै कुरालाई अब ढुक्कको साथमा गरिदिनेछौँ। आजबाट आज मैले तपाईँलाई यो शुभ अवसरको दिनमा के एउटा प्रयास गरेको छु भने राम्रो कुराको चर्चा अथवा ज्योतिष गुरूहरूले भन्दा नमानी तपाईँहरू तपाईँहरूलाई थाहा छैन धर्म संस्कार भनेको बाहुनले मात्रै गर्ने धर्म कर्म नियम र नीतिहरू हुन् भन्ने जस्तो लाग्छ भने यो कार्यक्रममा नेपालका पूर्व मेची र पश्चिम महाकालीसम्मका सम्पूर्ण जनताहरू लगभग एकचोटि कार्यक्रम बज्दा 50 लाखले कार्यक्रम सुन्नुहुन्छ। सबै रेडियोको श्रोता जोड्दा अब त्यो सबैजनालाई हुने गरी शास्त्रले के भनेको छ, वास्तविक कुरो यो के हो त, तपाईँ हाम्रो मात्रै संस्कार हो कि होइन, यो चाहिँ ब्राह्मण यो संस्कार कति प्रकारका हुन्छन्, कसैले भन्छन् 16 प्रकारका संस्कार छन्, कसैले भन्छन् 40 प्रकारका पनि संस्कार हुन्छन् है हजुर, त्यसलाई गौण मानेको छ, मुख्यतया 16 प्रकारकै हो है संस्कार। मुख्यतया के हुन्छ भने प्रधान संस्कार भनेको 16 संस्कार हो तथा गौण संस्कारलाई 40 प्रकारमा विभाजन गरेको शास्त्रहरूमा पाउने गरिन्छ। आज म तपाईँहरूलाई नछोडिकन शुरूबाटै संस्कारका नियमहरूमा अलिकति केही बताउँछु, बुझ्ने प्रयास पक्कै पनि गर्नुहुनेछ। आमा दिदीबहिनीहरूलाई काम लाग्ने, घरमा भएका छोराछोरीको बारेमा चर्चा परिचर्चा यसैबाट हुने, यो क्लिपलाई पनि रेकर्ड गरेर राख्न सक्नुहुन्छ है, अनि सबैले यही क्लिप सुनेर सधैँभरि काम लाग्छ। आज म तपाईँलाई धेरै कुराको चर्चा गर्छु, धेरै कुराको विवेचना गर्ने प्रयास गर्छु। हामी सबैभन्दा पहिले संस्कारमा आज एउटा कुरा भन्न मन लाग्यो। हामीलाई धेरै महिलाहरू अथवा कति पुरुषहरू आउनुहुन्छ अनि कति मैले अनलाइनतिर पनि देखिरहेको हुन्छु, हामी स्त्री हो, हामी स्त्रीलाई हेर्छन् मान्छेले, रजस्वला भई भने हामीलाई चाहिँ यो संस्कार होइन, यो हाम्रो प्रकृतिको नियम हो भन्छन्, तर हाम्रो संस्कार हो यो, हामी यसैलाई तपाईँलाई बुझाउने प्रयास आज गर्छौं। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयोः शुक्ले स्वद्वारे सत्तनौ दिवा। यो संस्कार प्रकरण मुहूर्त चिन्तामणी लेखेको श्लोक पहिलो श्लोक हो। के भन्छ शास्त्रले भन्दा, कन्या सबैभन्दा पहिलोचोटि रजस्वला भइन भने, ऋतुधनमा भइन भने होइन, सबैभन्दा पहिलोचोटि हुँदा माघ महिनामा, मंसिर महिनामा, वैशाख महिनामा, अनि असोज महिनामा, फागुन महिनामा र जेठ अनि साउन महिनामा भयो भने, त्यसमा पनि शुक्ल पक्ष भयो भने कति राम्रो हो, त्यसभित्र पनि सोमबार, बुधबार, बिहीबार र शुक्रबार भयो भने असाध्य राम्रो हुन्छ भन्छ शास्त्रले। आद्यम रजशुभम माघ मार्गम राघे सफाल्गुने ज्येष्ठ श्रावणयो शुक्ले सद्वारे सत्तनौ दिवा। कति राम्रो, त्यसमा पनि शास्त्रले अझै यहाँ खुलाएर लेखेको छ, त्यसमा पनि के हुन्छ, दिउँसो भयो भने झन राम्रो रे, राधे राधे। धेरै कुरा छ, पहिलो बार
महिला दिदी बहिनी आमाहरू अथवा हाम्रा चेली चेलीबेटीहरू पहिलो आजभोलि त मिन्स भन्नुहुन्छ क्या तपाईँहरू महिलाहरू रजवर्ती हुने है हामीहरूलाई के भन्छौ ऋतुस्राव भन्छौ ऋतु धर्म भन्छौ हामी यो चाहिँ सबैभन्दा पहिले के हुँदो रहेछ माघ महिनामा मंसिरमा वैशाखमा असोजमा फागुनमा जेठमा

0: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 9843347262,
1: 9810555580
2: र व्हाट्सएप नम्बर 9852286।
3: सरप्राइज जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842059801, जनक पौडेली 9852058344 र 029562048।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक, बुद्ध टोल, सङ्खुवा सभा।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोरस नम्बर।
0: रेडियो सङ्खुवा सभा समय सूचक, अहिले बिहानको 9 बज्यो।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 megahertz, on air, online.
9: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
10: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
10: हाम्रा सेवाहरू:
9: दाँत नदुखाइ खोल्ने,
10: दाँत भर्ने, दाँतको आकृति गर्ने,
9: दाँतको एक्सरे सुविधा,
10: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
10: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा:
10: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका एक, हाटलाग ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 9842505041।
11: सबै दलसहित सरकार वाडा निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको कार्यदलले जनाएको छ। त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको छ। हिजो साँझ 5 बजे 5 बजेदेखि शुरू भएको छलफल आज बिहान पनि जारी छ। परिवारले सबुझ्न अस्वीकार गरेको छ। महानगर प्रहरीले मोटरसाइकलमा व्हील लक लगाएपछि भएको घटनाको राज्यका कुनै अंगले जिम्मेवार लिनुपर्ने परिवारको अडान छ। बिहिबार आफैलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो। उनको सब पोस्ट मार्टमका लागि त्रिवी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवारसँग सहमति नहुँदा पोस्टमार्टम शुरू हुन सकेको छैन। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सब शिक्षण अस्पतालमा फ्रिजिङ गरिएको बताएका छन्। यसैबीच काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगार उपलब्ध गराउने र सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। बझाङको केदार सिउमा जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। हिजो दिउँसो केदार सिउ गाउँपालिका साथ काडा चौरबाट दुर्गाथली गाउँपालिका चुवावनतर्फ जाँदै गरेको जीप सड़कबाट करिब 300 मिटर तल खसेको हो। दुर्गाथली 6 का ओडाध्यक्ष जयबहादुर महतका अनुसार दुर्घटनामा दुर्गाथली 6 का चक्रबहादुर महत, कुटिरी देवी महत तथा केदार सिंह सातकी विमला महत धामीको मृत्यु भएको छ। दुर्घटनामा घाइते मध्ये 8 जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका 6 जनालाई हेलिकप्टर मार्फत नेपालगंज रेफर गरिएको छ। नेपाली कंग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तनका लागि सबै काम गरेर मात्र नपुग्ने बताएका छन्। सामाजिक सञ्जालमा उल्लेख गर्दै पौडेलले अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था नरहने बताएका हुन्। उनले स्वास्थ्य क्षेत्रको रूपान्तरणका लागि दीर्घकालीन योजना र व्यावहारिक समाधानको खाँचो रहेको समेत औल्याएका छन्।
12: प्रतिरोधात्मक आप टिकाउ हुला छ त अरू कतिले खोज्दै

0: AI TV-मा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड
1: ओहो जेठा बजार हिँड कि क्या हो
2: जस्ता पाता किनौ कि भनेर नि काका
1: कुन चाहिँ जस्ता पाता किन्छ त जेठा
2: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि
1: लाटा जुन पाइन्छ त्यही किन्छ पस्ताउनु पर्ला है पस्ताउनु
2: उसो भए कुन किन्ने त काका
1: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरिएको हुलासको गुडा साग जस्ता पाता नि किन्ने नि लाटा
2: काका हुला जस्ता पाता किन सहरसम्म को जाओस्
1: अरे शिव तलाई थाहा छैन कि क्या हो
3: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझ राज्यभरि खोलिएको छ
2: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका
4: हुला भए अरू किन खोज्ने

हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क।

0: नेपालीको विश्वासी न जस्ता पाता यो खुलासा जस्ता पाता हो यो
1: खुलास भए अरू किन खोज्ने.

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि सानीमा ब्याङ्कद्वारा जारी

0: 40 वर्षदेखि सबै नेपालीको विश्वास जित्न सफल अन्तर्राष्ट्रिय गुणस्तरको रङ सही तौल र अन्य पाता भन्दा बढी जिङ्क कोटिङ भएकोले चिया नलाग्ने फुलासको कुरा साफ सादा तथा रङ्गीन जस्ता पाता फुलास भए अरू किन खोज्नु.
1: कमिङ अप नेक्स्ट
2: द गुड मर्निङ शो. वर्षासँगै आएको बाढ़ी पहिरोका कारण मुलुकका पाँचवटा राजमार्ग अवरूद्ध भएका छन्. मध्यपहाड़ी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्तिलोक पथ र पोखरा ताङतिङका विभिन्न स्थानका सड़क खण्ड अवरूद्ध भएका हुन्. बाढ़ीका कारण अवरूद्ध भोजपुर नगरपालिका पाँच बोखिम स्थित मध्यपहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ. विगत वर्षका तुलनामा यस वर्ष सबैभन्दा बढ़ी रासायनिक मल आयात गरिएको सरकारले जनाएको छ. चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिन. उनले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागिरहेको स्पष्ट समेत पारेकी छन्. खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग पनि तीव्र रूपमा बढ़ेको छ, जस अनुसार आगामी साउन 1 गतेदेखि नयाँ लटको आयात शुरू गरिने भएको छ. मल बन्दरगाहमा पुगिसकेको मन्त्री चौधरीको भनाइ छ. इरानले अनिश्चितकालसम्मको लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ. इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलमार्ग पार गर्न खोजेको एक जहाजमाथि चेतावनी स्वरूप गोली चलाएको जनाएको छ. त्यसपछि सो जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरेको हो. इरानले सो क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म बन्द गर्ने निर्णय गरेको इरानी सरकारी मीडियाले जनाएको छ. यसैबीच अमेरिकाले इरानमाथि बमबारी शुरू गरेको छ. विश्वकप फुटबलको अन्तिम क्वार्टर फाइनल खेलमा अर्जेन्टिना र स्विजरल्याण्ड बीचको खेल अहिले जारी छ. दुवै टोली बीच 1-1 बराबरी भएपछि खेल अतिरिक्त समयमा धकिलिएको हो. अमेरिकाको कान्सस सिटी स्टेडियममा जारी खेलको 67 मिनटमा स्विजरल्याण्डले बराबरी गोल फर्काएको हो. डान एन्डोएले स्विजरल्याण्डका लागि गोल गरेका हुन्. यसअघि एलेक्सिस म्याक एलिस्टरले 10 मिनटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए. कप्तान लियोनल मेसीले गरेको कर्नर प्रहारलाई एलिस्टरले हेडर मार्फत गोल गरेका थिए. यसैबीच आज बिहान भएको यसअघिको क्वार्टर फाइनलको अर्को खेलमा इंल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ. मायामी स्टेडियममा भएको खेलमा इंल्याण्डले 1 गोलले पछाडि रहेको स्थितिबाट पुनर्गमन गर्दै जीत रचेको हो. नर्वेले 36 मिनटमा
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online. This is Radio Sankhuasabha, 95.5 MHz.
4: खुसीको खबर खुसीको खबर खुसीको खबर. तपाई हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ. खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ. यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ. खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म. याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ. आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ. फोन नम्बर 0295752067, मोबाइल 97438640084.
5: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त.
6: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ. म त
5: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
6: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ. छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ.
5: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो. सँगै जाउँ न त सर.
6: ए ल ल, सँगै जाउँ न भाइ.
7: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
6: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ टार, राधा कृष्ण मन्दिर अगाडि।
7: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 9860-9640-00
7: र 9819-32-77-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
7: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
7: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
6: दाँत खोल्ने, दाँत सफा गर्ने,
7: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
7: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
7: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
7: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक, प्रहरी गेट, सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 9842226667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडाध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादारी एक गुदचुक बाटो दूरसञ्चार जाने बाटो।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्रे,
4: सम्पर्क 9843347262,
8: 9010555585
4: र वाट्सएप नम्बर 9852286646।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
8: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका एक, प्रगति टोल।
9: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843318049।
10: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
8: खादबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
10: पाथीभरा डेन्टल खादबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
8: हाम्रा सेवाहरू
10: दाँत नदुखाई खोल्ने,
8: दाँत भर्ने, दाँतको आसुति गर्ने,
10: दाँतको एक्सरे सुविधा,
8: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
10: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
8: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
10: ध्यान दिनै पर्ने कुरा,
8: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
10: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खादबारीमा एक मात्र डेन्टल,
4: पाथीभरा डेन्टल, खादबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेलछेउ, सङ्खुवा सभा। फोन नम्बर 0295562320 र 9842505041।
11: आयो सबको घर घरमा। तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संख्या सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: ओहो लु नमस्कार है सर।
15: ओहो लु नमस्कार है सर। नमस्कार।
14: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
15: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
14: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
16: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
14: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
16: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
14: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
16: छटाल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
14: डिजाइनर सुमन ठटाल, 98615 39444
16: र 029590155।
17: More style, more design. Total Tailors.

0: 车慢车。
1: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 10 बजे हो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरूरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552504, 98421262987 र 98520551906।
4: खुशीको खबर। तपाईँ हाम्रै बजार खादवारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादवारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादवारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295572067, मोबाइल 97438640084।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
8: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: NCSA कम्प्युटर सेन्टर खादवारी संखुवा सभा, अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

आजको डिजिटल युगमा दक्षता नै सफलता हो। एमसीएससी कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाइ, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी, निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर आउनुहोस्। सेवाको अवसर।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, on air, online.

0: सबै सकर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 MHz।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: नमस्कार है वडा अध्यक्षज्यू।
2: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
1: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
2: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
1: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
2: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
3: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
4: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
5: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
6: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
7: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
5: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98420872776।
8: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खादबारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
9: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
9: संकट सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
9: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
9: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
9: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
9: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
9: मनोकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
5: सम्पर्क नम्बर 029590667 र 98420226।
9: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
9: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
9: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 98433-47262,
9: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।
10: आयो सबको घर घरमा।
11: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
12: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
11: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-432-57-841 र 029562-6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
13: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
14: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
15: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
14: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
15: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
14: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
15: ए ल ल, सँगै जाउँ न भाइ।
16: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
15: रबिन टेलर्स, खापबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
16: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
15: सम्पर्क नम्बर 9860946000
16: र 9819326775।
17: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
18: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
17: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदरी नगरपालिका 1, प्रगति टोल।
18: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुफत मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
17: प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813655553 र 9843218049।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको घर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: digital nepa chokma anike hekyangyam mo lakori hekyang ainan thosa usurbanu ningwa kebakpa banking ra labo phokum muktinath vikas bank re tencha aplungo chogoba muktinath vikas bank tencha bank omen bank tencha o ketmapong
1: enisa तिमी उठ्ने बेला भएन भनेको तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो
2: ए अब त जानै पर्ने भएन नि हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 029560580 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर खाँदारी 1 सङ्खुवा सभा
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ
4: उपलब्ध सुविधाहरू 1 दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको 2 शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको 3 सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने 4 वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको 5 पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगत्मक साथै व्यावहारिक शिक्षामा आधारित 6 आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल 7 विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको 8 सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा 9 यातायातको सुविधा भएको
5: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा फोन नम्बर 029561165 98421552504 98421926987 र 98520519906
6: This is Radio Sankhuasabha 95.5 MHz

0: This is Radio Sankhuwa Sabha 95.5 MHz.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
3: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429781, जनक पौडेली 98525354 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98-10-55-55-85
5: र वाट्सएप नम्बर 98-5-20-28-646।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
10: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
6: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 504, 98 4 21 26 987 र 98 5 20 51 906।

मनले लगाएको माया त केही दिनको छाया मात्र, एक दिन मनमै हराउँछ। तर मेरी माया मेरो दिलमा बसेकी छ, मसँगै बन्छेकी छ।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाइ खोल्ने,
3: दाँत भर्ने, दाँतको आसुति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
2: ध्यान दिनै पर्ने कुरा:
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0295 62320 र 98420 50541।

संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदल प्रतिवेदन बुझाउने अन्तिम तयारीमा सबै दल सहित सरकारवालाको सुझाव समेटिएको दावी। इरानद्वारा अनिश्चितकालका लागि हर्मुज जलमार्ग बन्दको घोषणा, अमेरिकी हस्तक्षेप अन्त्य नभएसम्म रोक लगाइने निर्णय। र विश्वकप फुटबलमा आजबाट क्वार्टर फाइनलका खेलहरू सकिए, पहिलो सेमी फाइनलमा पर्सी फ्रान्स र स्पेन भिड्ने।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यसका ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

एआइटिभीमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट एआई पिक्चर एन्ड साउन्डसँग अप टु 30% क्यास ब्याक र 0% इएमआई नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स एलजी लाइफ गुड.

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि सानीमा घर कर्जा। सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र तारा, समाचार अब विस्तारमा।
2: संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले सो प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो। सबै दलसहित सरकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको कार्यदलले जनाएको छ। प्रधानमन्त्रीलाई यो महिनाको अन्तिमसम्म संविधान संशोधन कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको छ। कार्यदलले हालसम्म संविधानविद, कानूनविद, राजनीतिज्ञ, पेशाविद, नागरिक समाज, महिला अधिकार कर्मी, पूर्व महान्यायाधिवक्ता र पूर्व प्रशासक लगायत विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरी सुझाव संकलन गरेको छ। यस्तै कार्यदलले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका 44,700 सुझाव समेत प्रतिवेदनमा उल्लेख गरेको जनाएको छ।
1: वैदेशिक रोजगार विभागले आफ्नो अनुमति नलिई भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने 159 वैदेशिक रोजगार व्यवसायी संस्थामाथि कार्यवाही गरेको छ। साथै विभागले मागेको विवरण नबुझाउने थप 434 म्यान पावर कम्पनीलाई पनि सचेत गराएको छ। विभागले सार्वजनिक गरेको सूचना अनुसार 2082 चैत 1 गतेदेखि 2083 जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण मागिएको थियो। सञ्चालनमा रहेका 1117 इजाजत पत्र म्यान पावर कम्पनी मध्ये 78 मात्र विवरण उपलब्ध गराएका थिए। विवरण अध्ययनका क्रममा 159 कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जनाएको छ।
2: त्रिपुरेश्वर स्थित राहदानी विभागको कार्यालय अगाडि आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारले अझै शव बुझ्न मानेका छैनन्। सरकारसँग भएको छलफलमा सहमति नजुटेको भन्दै पीड़ित पक्षले शव बुझ्न अस्वीकार गरेको हो। सहमतिका लागि सरकारले पीड़ित पक्षसँग लगातार छलफल गरिरहेको छ। परिवारसँग सहमति नहुँदा पोस्टमार्टम शुरू हुन सकेको छैन। बिहिबार आफैलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो। उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेर राखिएको छ। महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निशुल्क शिक्षा दिने घोषणा गरेको छ। सो बारेमा कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन महानन्दरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका छन्।
1: मधेस प्रदेश सभाको बैठक आज बस्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल तथा पारित गर्ने कार्यसूची सहित दिउँसो 1 लागि बैठक बोलाइएको हो। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि बैठक आह्वान गरेको हो। आर्थिक वर्ष सकिन 4 मात्र बाँकी रहेकाले समयमै बजेट पारित नभए प्रदेश सरकार आर्थिक संकटमा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै बैठक बोलाइएको हो। यद्यपि विपक्षी दलहरूले बजेटमा असन्तुष्टि जनाउँदै विरोध गर्दै आएका छन्।
2: सुन चाँदीको मूल्यमा आज सामान्य उतार चढ़ाव भएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा 600 बढ़ेको छ भने चाँदी 35 घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन प्रतितोला 2,88,000 र त्यति नै परिमाणको चाँदीको मूल्य 4,475 रूपियाँ कायम भएको छ। गत शुक्रबार छापावाला सुन प्रतितोला 2,87,400 र त्यति नै परिमाणको चाँदी 4,510 रूपियाँमा कारोबार भएको थियो।
1: वर्षासँगै आएको बाढ़ी पहिरोका कारण मुलुकका 5 राजमार्ग अवरूद्ध भएका छन्। मध्य पहाड़ी लोकमार्ग, मेची राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ र पोखरा ताङतिङका विभिन्न स्थानका सड़क खण्ड अवरूद्ध भएका हुन्। बाढ़ीका कारण अवरूद्ध भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाका कारण इराम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यस्तै सम्भावित बाढ़ीको जोखिम रहेको कारण बीपी राजमार्गको खुर्कुट नेपालथोक कटुञ्जेबेसी चल्ने सड़क खण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ। सो सड़क खण्डमा गएको असार 22 गतिदेखि नै सवारी सञ्चालनमा रोक लगाइएको हो। त्यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका 5 भर्याङ डाँडा स्थित कान्ति लोकपथ सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण सो सड़क खण्ड अवरूद्ध भएको प्रहरीले जनाएको छ। पहिरोका कारण कास्कीको मादी गाउँपालिका 2 ज्यान्दमा पनि सड़क अवरूद्ध भएको छ।
2: विगत वर्षका तुलनामा यस वर्ष सबैभन्दा बढ़ी रासायनिक मल आयात गरिएको सरकारले जनाएको छ। चालू आर्थिक वर्षमा 5,50,000 मेट्रिक टन रासायनिक मल देशभर पठाइसकेको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जानकारी दिइन्। उनले किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागि परेको स्पष्ट समेत पारेकी छन्। खेती प्रणाली विस्तारसँगै रासायनिक मलको माग तीव्र रूपमा बढ़ेको छ, जस अनुसार आगामी साउन 1 गतेदेखि नयाँ लटको आयात शुरू गरिने भएको छ। मल बन्दरगाहमा पुगिसकेको मन्त्री चौधरीको भनाइ छ। उनले आगामी दिनमा क्यालेण्डर बनाएरै देशभर व्यवस्थित रूपमा मल वितरण गरिने समेत जानकारी दिएकी छन्।

AITVमा हेर्नुहोस् फुटबलको हरेक एक्साइटिङ मोमेन्ट AI पिक्चर एन्ड साउन्ड सँग अप टु 30% क्याश ब्याक र 0% EMI नागरिकता भए पुग्छ बेस्ट एक्सचेन्ज भ्यालु प्लस 4 इयर्स फुल वारेन्टी अब घरमै स्टेडियम एक्सपिरियन्स LG लाइफ गुड

हजुर, अब स्थानीय ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीय घर कर्जा, स्थानीय ब्याङ्क।

0: आजकल एआई वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक बैंक सर्वे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी।
1: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अनिश्चितकालसम्मका लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स आईआरजीसीले अनधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलमार्ग पार गर्न खोजेको एक जहाजमाथि चेतावनी स्वरूप गोली चलाएको जनाइएको छ। त्यसपछि सो जलमार्गमा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा इरानले गरेको हो। इरानले सो क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म बन्द गर्ने निर्णय गरेको इरानी सरकारी संचार माध्यमले जनाएका छन्। साथै आईआरजीसीले अमेरिकाले हर्मुज खोल्नका लागि कुनै आक्रमक गतिविधि गरेमा कड़ा प्रतिक्रिया दिने बताएको छ। आईआरजीसीले सो क्षेत्रमा रहेका नयाँ अमेरिकी सैन्य आधारहरूलाई लक्षित गरी आक्रमण गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसैबीच अमेरिकाले इरानमाथि बमबारी शुरू गरेको छ।
2: विश्वकप फुटबल अन्तर्गतको अन्तिम क्वार्टर फाइनल खेलमा स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमी फाइनलमा प्रवेश गरेको छ। स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको हो। पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन भिड्नेछ भने अर्कोमा अर्जेन्टिनाले इंग्ल्याण्डको सामना गर्नेछ। आजै बिहान भएको क्वार्टर फाइनलको अर्को खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलमा प्रवेश गरेको हो। मायामी स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले 1 गोलले पछाडि रहेको स्थितिबाट पुनरागमन गरेको हो।
1: हवस् त, कान्तिपुर डायरी अहिलेलाई यति नै। साँझ 6:30 अर्को बुलेटिनका साथमा उपस्थित हुने नै छौ। अहिलेलाई सुनिता र तारा बिदा हुन्छौ। नमस्कार।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
2: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
2: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
1: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
2: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
2: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
2: सम्पर्क नम्बर 9860946000
3: र 9919327375।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इतहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इतरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852557768, 9852557768।
7: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: तपाईको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
3: Surprise! जेनी, यो गहना कस्तो छ?
4: छ्या, यस्तो पनि गहना लाउँछन्?
3: अनि यो?
4: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
3: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
4: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
3: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
4: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 4 20 59 8 1। जनक पौडेली, 98 5 20 58 344 र 0 29 5 60 248।
3: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, संखुवा सभा।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आसुति गर्ने,
5: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल,
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, संखुवा सभा। फोन नम्बर 0 29 5 62 320 र 98 4 20 50 541।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेका साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, संखुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले।
8: सम्पर्क 98 4 33 47 262,
7: 98 10 55 55 85
8: र वाट्सएप नम्बर 98 5 20 28 6 46।

0: नमस्कार है वडा अध्यक्ष ज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खातबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटा,
4: सम्पर्क नम्बर 0295 60 679 र मोबाइल नम्बर 98 420 82 776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: आयो सबको घर घरमा।
9: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्घ सभा 95.5 मेगाहर्ज।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: एनसीएसए कम्प्युटर सेन्टर खाँदबारी सङ्कुवा सभा अरुण उपत्यकाकै सबैभन्दा पुरानो कम्प्युटर इन्स्टिच्युट।

0: आजको डिजिटल युगमा दक्षता नै सफलता हो। MCSC कम्प्युटर सेन्टर विगतदेखि हालसम्म हजारौं विद्यार्थी, कर्मचारी र व्यवसायीहरूको लागि भरोसा योग्य कम्प्युटर तालिम केन्द्रको रूपमा स्थापित छ। अनुभवी प्रशिक्षक, व्यवहारिक प्र्याक्टिकल आधारित सिकाई, आधुनिक प्रविधि र अपडेट पाठ्यक्रम, सहज वातावरण र उचित शुल्क। हाम्रा कोर्सहरू प्रिमियम कम्प्युटर कोर्स, डिप्लोमा कम्प्युटर कोर्स, ग्राफिक्स डिजाइन कोर्स, कम्प्युटर अपरेटर कोर्स, एकाउन्ट कोर्स, एक्स्ट्रा कोर्सेसहरू, क्यू बेसिक, बेसिक पाइथन र बेसिक सी ल्याङ्ग्वेज। सरकारी निजी तथा वैदेशिक रोजगारीको लागि उपयोगी, विद्यार्थी, शिक्षक, कर्मचारी तथा व्यवसायी सबैको लागि उपयुक्त। आजै भर्ना लिनुहोस्, आफ्नो भविष्य डिजिटल बनाउनुहोस्। सम्पर्क 0295160076 र मोबाइल नम्बर 9840878967 र हाम्रो इमेल एड्रेस mcsa2058@gmail.com। सधैँ तपाईँहरूकै सेवामा तत्पर, आउनुहोस्, सेवाको अवसर दिनुहोस्।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खादबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खादबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू: दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चश्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खादबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0295752067, मोबाइल 97438640084।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 97.5 MHz।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842571841 र 0295562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 9852555768, 9852555768।
9: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।

0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
0: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक खाँदरी नगरपालिका एक प्रहरी गेट छेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029-575-1147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेजेईमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029-560-580, 99-520-160-580 र 99-421-08-181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सम्खुवा सभा।
4: सरप्राइज जेनी, यो गहना कस्तो छ?
5: छ्या, यस्तो पनि गहना लाउँछन्?
4: अनि यो
5: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
4: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
5: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
4: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
5: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
5: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98-420-59-801, जनक पौडेली 98-520-58-344 र 029-560-248।
4: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1, बुद्ध टोल, सङ्खुवा सभा।
6: ओहो लु नमस्कार है सर। ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98-615-39-444
8: र 029-590-155।
7: More style, more design. Total Tailors.
9: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
10: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
9: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
10: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
9: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
10: ए ल ल, सँगै जाउँ न भाइ।
11: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
10: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
11: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
10: सम्पर्क नम्बर 9860-9640-00
11: र 9819-32-76-75।
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
13: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
13: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
12: प्रोप्राइटर लक्ष्मी काफले।
13: सम्पर्क 9843-47-262,
12: 9010-55-55-85
13: र वाट्सएप नम्बर 9520-28-646।
12: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल।
14: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 9813-55-553 र 9843-18-049।
15: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
16: खाँदबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
15: पाथीभरा डेन्टल खाँदबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
16: हाम्रा सेवाहरू
15: दाँत नदुखाइ खोल्ने,
16: दाँत भर्ने, दाँतको आकृति गर्ने,
15: दाँतको एक्सरे सुविधा,
16: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
15: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
16: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, घिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
15: ध्यान दिनै पर्ने कुरा,
16: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
15: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँदबारीमा एक मात्र डेन्टल,
10: पाथीभरा डेन्टल, खाँदबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 9842-50-541।

0: विश्वको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीडीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0295611065, 98421552564, 98421926987 र 98520519906।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादवारी 1 नगरपालिका रोड, संखुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले।
5: सम्पर्क 98433-47262,
4: 98105555580
5: र वाट्सएप नम्बर 98520286।
6: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
7: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोरेन्ट सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
6: हाम्रो सेवाहरू:
7: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 98520161580 र 98421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादवारी 1, संखुवा सभा।
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520555768, 98520555768।
11: साथै 98525557 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
12: नमस्कार है वडा अध्यक्षज्यू।
13: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
12: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
13: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
12: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
13: यो मेरो सुट त हाम्रै सकुवा सभाको डबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाट नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
12: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
14: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
15: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
16: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
17: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
18: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
16: सम्पर्क नम्बर 029556679 र मोबाइल नम्बर 98422776।
19: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: क्या यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सोधै सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
2: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429981, जनक पौडेली 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
3: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
4: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
3: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
4: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
3: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
4: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँचबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
4: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76 75।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँचबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनको साथै मर्मत पनि गरिदिन्छ।
5: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँचबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
5: प्रोप्राइटर लक्ष्मी काफ्ले।
4: सम्पर्क 98 433 47 262,
5: 98 10 55 55 85
4: र व्हाट्सएप नम्बर 98 5 20 28 6 46।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768, 98 5 20 55 768।
9: साथै 98 5 20 55 768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त। ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँच जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
10: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खादबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 9825201580 र 9841081181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खादबारी एक, सङ्खुवा सभा।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: आयो सबको घर घरमा।
2: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाईँ जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईँलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 0295 75 147।

रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: प्रतिशत समता कर खारेज गर्न चार निजी शैक्षिक संस्थाको माग, संविधान विपरीत कर लिन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सेमा 350 अंकको गिरावट, लगानीकर्ताको अन्यल हटाउन आवश्यक रहेको विज्ञको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन, महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा उक्लियो। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको भनाइ छ। सरकारले बस्तीमाथि डोजा चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान कीर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठीवास लगाएपछि समस्या फेरि चर्किएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका जेएनजी अभियन्ताहरूलाई प्रहरीले बल प्रयोग समेत गरेर पक्राउ पनि गरेको छ। सुकुम्बासीहरूले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्याज पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहँदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा राष्ट्रपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि 100 दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाका 400 भन्दा धेरै पीड़ितहरू सहभागी छन्। साउन दोस्रो हप्ता काठमाण्डु आइपुग्ने योजनामा रहेका उनीहरूले मिटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन ल्याउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्। निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 को बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सन, एनप्याप्सन, ईशान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो। एनप्याप्सन अध्यक्ष सुभाष नेउपाने ले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि लगाउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। ईशान अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउँदै विदेश पढ़न जाने र स्वदेशमै पढ़ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिना रितो शैक्षिक ऋण, पढ़दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्। यसैबीच शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी नियमावली 2083/14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। मन्त्री परिषदबाट स्वीकृत नियमावलीमा अव्यवहारिक धरौटी व्यवस्था, अत्यधिक प्रशासनिक नियन्त्रण, जटिल प्रक्रिया र अस्पष्ट कानूनी व्यवस्थाका कारण स्वेच्छाचारी व्याख्याको जोखिम रहेको संस्थाहरूको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले धरौटी व्यवस्था पूर्ण रूपमा हटाई विद्यार्थीको सुरक्षा र आर्थिक हित संरक्षणका लागि बीमा तथा क्षतिपूर्ति प्रणाली लागू गर्न माग गरेका छन्। नेपालको शेयर बजार पछिल्लो 6 महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक 2600 बिन्दुमा बन्द भएको हो। नयाँ सरकार गठन भए यता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्सी परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पुँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएको छैन। नेपाल शेयर धनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूमाथिको धरपकड़ले लगानीकर्तामा अन्योल सिर्जना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता तीन दिनको कारोबारमा नेप्सीले थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। अहिले कोशी बागमती गण्डकी प्रदेशका केही ठाउँ तथा लुम्बिनी कर्णाली र मधेस प्रदेशका एक दुई ठाउँमा मध्यम स्तरको वर्षा भइरहेको छ। कास्की, पर्सा, इलाम लगायत जिल्लाका केही ठाउँमा मुसलधारे वर्षा समेत भइरहेकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। यसैबीच आज राति कोशी बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरीघुप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले बताएका छन्। मनसुनी चापिए रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा वर्षा बढ़ने विभागको भनाइ छ। विभागले कोशी बागमतीको पहाड़ी र हिमाली भूभाग, मधेस र गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरेको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ। अब विदेशको खबर। कतारका पूर्व अमीर शेख अहमद बिन खलिफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख अहमद बिन खलिफाले सन् 1995 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मान्ने शेख अहमद बिन खलिफाले राजनीतिक, आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउन देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमिम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल गृहस्थ उत्पादन जीडीपी 24 गुणाभन्दा धेरैले बढ़ेको थियो। यस्तै उहाँको कार्यकालमा कतार फाउण्डेशनको स्थापना, सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत, सन् 2004 कतारको पहिलो स्थायी संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। अब खेल खबर भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानबाट शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको पाँच खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1601 दिनपछि शीर्षबाट दोस्रो स्थानमा झरेको हो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुसार प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि 3 खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। चार बन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा भिज्दै सर्लाहीमा आइपुगे। शिक्षामा लागेको 3% क्षमता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। संविधान विपरीत पर्दैन खोजेको आरोप। नयाँ सरकार गठन भएपछि नेप्सीमा 350 अंकको गिरावट। लगानी खर्चको अन्यल हटाउन आवश्यक रहेको बिकेको भनाई। आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन। महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरेको श्रेय पनि थानीलाई नै। र भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा उक्लियो।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: साली नदीको शिर,
8: मणिचूडको काख,
7: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
8: शान्ति र आनन्दको अनुभूति,
7: भीडभाडबाट टाढा,
8: सहरबाट नजिकै,
7: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
8: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
9: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्र खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरी जलका स्थानीय बासिन्दाहरू वर्षौंदेखि खानेपानीको अभावमा छन्। मेलम्ची र बागमतीको पानी सुन्दरी जलमै प्रशोधन गरी संघीय राजधानी वितरण हुने भए पनि गोकर्णेश्वर र काकेश्वरी मनोहर नगरपालिकाका धेरै बस्ती भने ढुङ्गेधारा र कुवामा नै निर्भर छन्। यसबारेमा संघीय सांसद राजनाथ पाण्डेले हिजो सुन्दरी जल प्रशोधन केन्द्रमा पुगे कि एयुकेएलका प्रतिनिधिसँग छलफल गर्नुभएको छ। स्थानीय बासिन्दाका अनुसार पानी भर्न घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ। साथै पुरानो बागमती प्रशोधन केन्द्र प्रभावकारी सञ्चालन नहुँदा बौद्धसम्म पुग्ने पानी धमिलो हुने गुनासो पनि छ। केयुकेएलका प्रबन्ध निर्देशक राम रतन शाहले पञ्चायतकालीन पुरानो पाइप लाइनले अहिलेको जनघनत्व धान नसकेको बताउँदै नयाँ वितरण प्रणाली निर्माणमा सहमति भइसकेको जानकारी दिनुभयो। 31 वर्षको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मकृष्ण श्रेष्ठलाई प्रदान गर्ने भएको छ। नन्द प्रसाद जानुका फाउण्डेशनका अध्यक्ष अजय बाबु शिवाकोटीका अनुसार दोलखाको शैक्षिक विकासका निम्ति इन्जिनियर श्रेष्ठले गर्नुभएको योगदानको कदर स्वरूप उहाँलाई 25,000 रूपियाँ राशिको सम्मान प्रदान गर्ने निर्णय भएको हो। आउँदो भदौ 4 गते नन्द प्रसाद शिवाकोटीको जन्म जयन्तीका दिन श्रेष्ठलाई सम्मान गरिनेछ। निजामती सेवामा लामो समय व्यतीत गर्नुभएको उहाँ सहसचिव पदबाट निवृत्त हुनुभएको। 88 वर्षीय श्रेष्ठ दोलखाको जरीकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पस, गौरीशंकर सामुदायिक पुस्तकालय र सिंगटी सामुदायिक अस्पतालका संस्थापक अध्यक्ष हुनुहुन्छ। व्यवसायी एवं राजवादी अभियन्ता दुर्गा प्रसाईलाई प्रहरीले काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भक्तपुरमा रहेको घर पुर्याइदिएको छ। झापाबाट काठमाडौँ आएका प्रसाईले विमानस्थलमै कार्यक्रम गर्न खोजेको भन्दै प्रहरीले आफ्नो गाड़ीमा राखेर उहाँकै घर पुर्याएको हो। प्रसाई आउने भएपछि विमानस्थलमा युट्युबरहरूको भीड़ लागेको थियो। विमानस्थल निषेधित क्षेत्र भएकाले त्यहाँ कार्यक्रम गर्न नपाइने प्रहरीले जनाएको छ। लागू औषध सहित काठमाडौँबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलुखुमको निचासलान गाउँपालिका 6 का 27 वर्षीय किरण सुनाम र मकवानपुरको हेटौँडा उपमहानगरपालिका 7 का 24 वर्षीय अनिल लामा रहेका छन्। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोलीले उनीहरूलाई काठमाडौँ महानगरपालिका 6 कुमारी गलबाट पक्राउ गरेको हो। र आकर्षक तलबको प्रलोभनमा पारेर वैदेशिक रोजगारीमा क्यानाडा पठाइदिने भन्दै ठै गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको लम्की चुहार नगरपालिका 6 घर भई काठमाडौँको चन्द्रगिरी नगरपालिका 5 बस्ने 46 वर्षीय लहानु राम चौधरी रहेका छन्। चौधरीले क्यानाडा पठाइदिने भन्दै 26 जनाबाट 2,50,00,000 रूपियाँ लिएर सम्पर्कविहीन भएका प्रहरीले जनाएको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले चन्द्रगिरी नगरपालिका 5 पक्राउ गरेको हो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँको माइती घरमा सरकार विरूद्ध संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको प्रदर्शन। जनकपुरबाट पैदलै काठमाडौँ हिँडेका मिटर ब्याज पीड़ितहरू झरीमा भिज्दै सर्लाही आइपुगे। काठमाडौँ उपत्यकामा खानेपानी आपूर्ति गर्ने प्रमुख केन्द्र सुन्दरी जलकै बासिन्दा पानीको अभावमा ढुङ्गेधारा र कुवामा घण्टौं लाइन बस्नु परेको गुनासो। र यस वर्षको नन्द प्रसाद जानुका स्मृति सम्मान शिक्षा सेवी आत्मकृष्ण श्रेष्ठलाई। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाँचबरा डेन्टल र इटहरीमा सय पत्री डेन्टल हस्पिटल।
1: पाँचबरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाङ्गातिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र स्वास्थ्य गनाउनेको उपचारका लागि पाथिपरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथिपरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295 62 320 र 98 420 50 541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलेतिर पो हिँडेको हौ। म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98 60 96 40 00
6: र 98 19 32 76 75।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी। मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार सङ्खुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 को लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
2: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
3: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार सङ्खुवा सभा। फोन नम्बर 0295611665, 98421552504, 98421926987 र 98520519906।

0: This taxi is booked for him.
1: Oh, can I please take this taxi? I'm getting too light. Please.
2: मैले पनि त्यस्तै भने तिमी पनि सँगै जान सक्छौ.
1: एक्सक्युज मी, चेन्नई जानेको केटासँग जाने को सोचेको छौ तिमीले?
2: के तिमी ट्याक्सी ड्राइभरलाई चाहिँ पहिल्यै चिन्थ्यौ र?
1: ओ, यस्तो मान्छेसँग बोल्यो, व्हाई आर यू वेस्टिङ माई टाइम? ओके, मेरो डेस्टिनेसन पहिला.

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सप्रेस सुविधा,
3: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
7: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
9: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
8: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
9: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
8: प्रोप्राइटर लक्ष्मी काफ्ले।
9: सम्पर्क 98-433-47-262,
8: 98-10-55-55-85
9: र व्हाट्सएप नम्बर 98-520-28-646।
10: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
11: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
10: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
11: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
10: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
11: ए ल ल, सँगै जाउँ न भाइ।
8: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
9: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
8: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
9: सम्पर्क नम्बर 98-60-96-40-00
8: र 98-19-32-76-75।
12: आयो सबको घर घरमा आयो।
13: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
14: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।
13: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा, सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
15: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन?
6: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
7: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98 5 20 55 768 98 5 20 55 768।
8: साथै 98 5 20 55 768 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
9: नमस्कार वडा अध्यक्षज्यू।
10: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुर त हाम्रै सखुवा सभाको डबुडा एक मात्र विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारी बाँदै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्ध विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
9: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
14: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
15: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
13: सम्पर्क नम्बर 0 29 5 60 679 र मोबाइल नम्बर 98 4 20 82 776।
16: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
13: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
17: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98 5 20 29 47, 98 00 90 00 62।
13: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
18: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
12: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुन चाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
12: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
12: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
12: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
12: प्रोप्राइटर सुनु एन भीम कदाइली।
13: सम्पर्क 0249 40 00 84 र 98 40 45 827।
18: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
18: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
18: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
18: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुरानो तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98 420 59 801, जनक पौडेली 98 520 58 344 र 029 560 248।
13: दुर्गा ज्वेलरी उद्योग, खाँचबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।

0: लौ घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 MHz।
2: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165080 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
0: आयो सबको घर घरमा।
1: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
1: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथिभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
0: पाथिभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू:
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आकृति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र स्वास्थ्य बनाउनेको उपचारका लागि पाथिभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा:
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
2: पाथिभरा डेन्टल, खातबारी नगरपालिका एक, हाटलाग नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
4: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
5: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-520-55-768, 98-520-55-768।
6: साथै 98-520-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online.
1: हेरन विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
5: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
5: दाँत नदुखाई खोल्ने,
6: दाँत भर्ने, दाँतको आकृति गर्ने,
5: दाँतको एक्सरे सुविधा,
6: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
5: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
5: ध्यान दिनै पर्ने कुरा
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
5: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, खाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029552320 र 98420505041।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार। अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, थटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त थटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर, खातबारी एक, बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल, 98615-39444
10: र 029590155।
11: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्रे स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी एक, शङ्खुवा सभा।
14: तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
15: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
14: शङ्खुवा सभा
2: जस्तै पहिलो पटक एक्सरे को विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधि द्वारा दाँत को सफल उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू
2: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञ द्वारा दाँत को चेक जाँच तथा परामर्श दिने,
16: दाँत खोल्ने, दाँत सफा गर्ने,
2: दाँत को एक्सरे गर्ने,
16: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
2: झिक्न मिल्ने आरपीडी लगाइने,
16: दाँत को जरादेखि भर्ने अर्थात आरसीटी गरिने,
2: बाङ्गो टिङ्गो दाँत मिलाइने,
16: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
2: मनकामना डेन्टल क्लिनिक खाद्रे नगरपालिका एक प्रहरी गेट सेउ सङ्खुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
16: सम्पर्क नम्बर 0295906667 र 98422267।
2: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
12: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
2: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा।
12: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर लक्ष्मी काफ्ले।
12: सम्पर्क 98433-47262,
2: 98-10-55-55-85
12: र वाट्सएप नम्बर 98-5-20-28-6-46।
17: आयो सबको घर घरमा।
18: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
19: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
18: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 0-29-5-62-6-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
0: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।

0: হয়তো তিন কপি করাম
1: উদারে দেউলো ম তুই সুজন
0: म दादालाई पैसा पठाइदिनु भन्छु आज अनि किनमलाई
2: म जाऊ अहिले तिमी घरमै बस्छ म घाँस काटेर आउँछु है
3: उसको बाबा बिक्नु भएको छ ल्याउनु हुन्छ

0: रेडियो संखुवा सभा समय सूचक अहिले साँझको 6 बज्यो।
1: अहिले यहाँहरू सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
2: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ।

0: नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना। मनसून जन्ने विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई।
0: सुकुम्बासीलाई आश्वासन दिन गृहमन्त्री सहित 6 जना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा। प्रश्न नउठ्ने गरी लालपूर्जा दिन केही समय लागेको भूमि मन्त्री रावलको दावी।
1: शिक्षामा लगाएको 3% समता कर खारेजी गर्न 4 निजी शैक्षिक संस्थाको माग। आफूहरू केन्द्रित नियमावलीका व्यवस्थाप्रति शैक्षिक परामर्श संस्थाहरूको आपत्ति।
0: इरान अमेरिका तनाव बीच ओमान नजिक जहाजमा आक्रमण, 10 जना भारतीयको उद्धार, 1 जना अझै बेपत्ता।
1: र फिफा वरियताका शीर्ष 4 टोली नै विश्वकप फुटबलको सेमी फाइनलमा। विश्वकपबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षकलाई बर्खास्त गर्यो।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 056-494-333, 493-555।
6: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। अहिले सबै प्रदेशको केही ठाउँमा पानी परिरहेको छ। गण्डकी प्रदेश र कोशी प्रदेशको तराई क्षेत्रका अलि धेरै ठाउँमा पानी परिरहेको र बाँकी प्रदेशको 1-2 ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच आज राति कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षा हुने सम्भावना रहेको मौसमविदले जनाएका छन्। मनसूनी न्यूनचापीय रेखा तराई नजिक रहेकाले दिउँसोभन्दा रातिको समयमा पानी धेरै पर्ने महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले कोशी, बागमतीको पहाड़ी र हिमाली विभाग, मधेस गण्डकीको पहाड़ी क्षेत्रमा सतर्कता संकेत जारी गरेको छ। बागमती र गण्डकीको तराई तथा हिमाली, लुम्बिनी र कर्णालीका पहाड़ी क्षेत्रमा मौसम जानकारी अध्यावधिक राख्न आग्रह गरिएको छ। भोलि पनि वर्षा केही बढ़ने र त्यसपछि क्रमशः घट्दै जाने विभागको अनुमान छ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदको जोखिम कम गर्न सरोकारवाला निकायहरूसँगको समन्वय थप बढ़ाएको बताएको छ। आज बसेको प्राधिकरणको बैठकमा मनसूनको तयारी र विभिन्न निकायले गरेका काम को प्रगति समीक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो। उहाँका अनुसार गृहमन्त्री सुधन गुरूङको संयोजकत्वमा असार 4 गते बसेको बैठकमा दिइएका निर्देशनहरू कार्यान्वयन भए नभएको बुझ्न यो बैठक बोलाइएको हो। सबै क्लस्टर संयोजक, सह संयोजक तथा सड़क र सिंचाई लगायतका विभागीय प्रमुखहरूसँग प्रगति विवरण संकलन गरी गृहमन्त्रीलाई बुझाइने उहाँले जानकारी दिनुभयो। प्राधिकरणले अहिले जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिनका आधारमा नियमित एडभाइजरी जारी गर्दै आएको छ। आज राति र भोलि पूर्वी क्षेत्र तथा मधेसका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको छ। प्रमुख कोइरालाले नागरिकहरूलाई मौसम विभागको बुलेटिन र प्राधिकरणको एडभाइजरी नियमित पालना गर्न आग्रह गर्दै समयमै सूचना पालना गरे जनधनको क्षति कम गर्न ठूलो सहयोग पुग्ने बताउनुभयो।
0: यसैबीच सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले डेंगी, औलो, हैजा, झाडा पखला, जापानिज इन्सेफ्लाइटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको बताउनुभयो। उहाँका अनुसार संघ प्रदेश र पालिकासँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न, जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारी गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर विमल शर्मा चालिसेले रोगको स्रोत र जोखिमका कारणमै रोकथामका काम गर्नु कम खर्चिलो र प्रभावकारी हुने बताउनुभयो। उहाँले डेंगी, हैजा, झाडा पखला जस्ता रोग मनसूनमा बढ़ी देखिने भएकाले सचेत रहन आग्रह गर्नुभयो।
1: सुकुम्बासीको समस्यालाई लिएर चर्को विरोध हुन थालेपछि आज सरकारका छजना मन्त्रीले भक्तपुरमा रहेको होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको छ। गृहमन्त्री सुधन गुरूङ, भूमि मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादवले खरीपाटी र बोडेमा रहेका होल्डिङ सेन्टरको अवलोकन गर्नुभएको हो। हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई पनि खरीपाटीको होल्डिङ सेन्टरमा राखिएको छ। केही समयदेखि सुकुम्बासीलाई खाना समेत नदिएको भन्दै विरोध भइरहेकोमा हिजो बिहान किर्तिपुरको सेन्टर डुबानमा परेपछि सुकुम्बासीको समस्यालाई लिएर सरकारप्रतिको असन्तुष्टि छनै बढ़ेको हो। सीहरूसँगको भेटमा भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सरकारले सक्दो चाँडो सुकुम्बासीलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। लाल पूर्जा दिँदा कसैले पनि प्रश्न उठाउन नसक्ने गरी दिने तयारी गरेको र यही कारण समय लागेको उहाँको भनाइ छ। यो मितिमा दिन्छु नभन्ने तर सुकुम्बासीले सक्दो चाँडो लाल पूर्जा पाउने उहाँको भनाइ छ। यसैबीच संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाण्डुको माइतीघरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापन बिना सुकुम्बासीहरूको बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। सुकुम्बासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।
0: यस्तै विभिन्न राजनीतिक दलमा आबद्ध सुकुम्बासीसँग सम्बन्धित संघ संगठनहरूले सुकुम्बासीलाई तत्काल लाल पूर्जाको व्यवस्था नगरी सरकार विरूद्ध कड़ा आन्दोलन गर्ने चेतावनी दिएका छन्। आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायत संघ संगठनहरूले सरकारलाई चेतावनी दिएका हुन्। सरकारले सुकुम्बासीले व्यवस्थापन गरेर ढाँट्ने छल्ने काम गरिरहेको जिकिर गर्दै अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यसका विरूद्ध आफूहरूले सशक्त आन्दोलन गर्ने बताउनुभयो। उहाँले सुकुम्बासीका लागि तत्काल लाल पूजा दिने काम नगरी सरकार विरूद्ध संघर्षमा जाने बताउनुभयो। पत्रकार सम्मेलनमा बोल्दै संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले सरकारले गरीब सुकुम्बासी नागरिकलाई पीड़ा दिने सीमा समेत नआएको भन्दै आक्रोश व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई ढाँटेर शासन सञ्चालन गर्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो।
1: पटक पटक सहमति भए पनि आफ्नो समस्या समाधान नभएपछि कुरा सुनाउन मधेसबाट सिंहदरबार हिँडेका मिटर ब्यारेजी पीड़ितहरू सर्लाहीको हरिवन आइपुगेका छन्। जनकपुरबाट चार दिन अघि काठमाण्डुसम्मको पैदल मार्चमा हिँडेका उनीहरू वर्षाको झरी र प्रचण्ड गर्मी सहदै हरिवनबाट अघि बढ़ेका हुन्। गएको चुनावमा रासोपाले पहिलो चुनावी सभा गरेको तिरहुतिया गाछीमा फर्जी तमसुक जलाएर अघि बढ़ेका उनीहरू सबै खाले समस्यासँग जुधेर काठमाण्डु पुग्ने अभियानमा छन्। बालेन्द्र शाहले प्रधानमन्त्री बन्नु अघि जनकपुर धाममा गरेको सम्बोधनमा मिटर ब्याजबाट पीड़ित भएकाहरूको समस्या समाधान गर्ने बताए पनि सय दिनसम्म आफूहरू व्यवस्थामा परेको उनीहरूको गुनासो छ। पैदल मार्चमा 45 जिल्लाहरू मा 400 भन्दा धेरै पीड़ितहरू सहभागी रहेका छन्। साउन दोस्रो हप्ता काठमाडौँ आइपुग्ने योजनामा रहेका उनीहरूले मीटर ब्याज पीड़ितको पक्षमा विशेष ऐन लाउनु पर्ने, पीड़ितहरूको सम्पत्ति फिर्ता गरिनुपर्ने लगायतका माग राखेका छन्।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले अहिले देशका केही ठाउँमा पानी पर्दै आज राति र भोलि तीनवटा प्रदेशका केही ठाउँमा आरी घोप्टे वर्षाको सम्भावना, मनसुनजन्य विपदको जोखिम कम गर्न समन्वय बढ़ाइरहेको प्राधिकरणको भनाई, सुकुम्बासीलाई आश्वासन दिने गृहमन्त्री सहित 6 जना मन्त्री भक्तपुरको होल्डिङ सेन्टरमा, प्रश्न नउठ्ने गरी लाल पूजा दिन केही समय लागेको भूमि मन्त्री रावलको भनाई, काठमाडौँमा सुकुम्बासीहरूको व्यवस्थापनको माग सहित प्रदर्शन लगाएका खबर प्रस्तुत गरे।
1: चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 2083-84 बजेट मार्फत शिक्षामा लगाएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। प्याप्सोन, एनप्याप्सोन, हिसान र अपेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समताकर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको बताएका हुन्। प्याप्सोनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीबाट गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनु भएको छ। एनप्याप्सनका अध्यक्ष सुभाष नेउपानेले विगतमा डाक्टर बाबुराम भट्टराई अर्थमन्त्री हुँदा लागू भएको शिक्षा कर पूर्व अर्थमन्त्री युवराज खतिवड़ाले संविधान विपरीत भन्दै खारेज गरेको सम्झना गराउँदै यही कर फेरि ल्याउनु लज्जास्पद भएको आरोप लगाउनुभयो। हिसानका अध्यक्ष युवराज शर्माले सरकारी विद्यालयलाई शुल्क लिन दिने तर निजी विद्यालयले शुल्क लिएमा कार्यवाही गर्ने विभेदपूर्ण नीति रहेको आरोप लगाउनुभयो। विदेश पढ्न जाने र स्वदेशमै पढ्ने दुवै समूहका विद्यार्थीलाई कर थोपरिएको बताउनुभयो। संगठनहरूले समता शुल्क खारेजीसँगै उच्च शिक्षाका लागि बिनाधितो शैक्षिक ऋण, पढ्दै कमाउँदै कार्यक्रम विस्तार र शिक्षा सम्बन्धी नीति निर्माणमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।
0: यसैबीच शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी नियमावली 2083 प्रति 14 शैक्षिक परामर्श संघ संस्थाले आपत्ति जनाएका छन्। शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील राष्ट्रिय संघ संस्था तथा समूहहरूको संयुक्त बैठकपछि जारी विज्ञप्तीमा शिक्षा तथा खेलकुद मन्त्रालयले कार्यान्वयनमा ल्याएको नियमावली विद्यार्थीको सुरक्षा, निजी क्षेत्रको संरक्षण र अन्तर्राष्ट्रिय शिक्षा मार्फत ज्ञान सिप तथा अवसर हासिल गर्ने उद्देश्यसँग मेल नखाएको दावी छ। नियमावलीका केही व्यवस्थाले विद्यार्थीको अवसर, अभिभावकको विश्वास, वैधानिक व्यवसाय, निजी लगानी, रोजगारी र नेपालको अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रको विश्वसनीयतामा गम्भीर नकारात्मक प्रभाव पार्न सक्ने संस्थाहरूको ठहर छ। विज्ञप्तीमा दशकौंदेखि लाखौं नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षासँग जोड्दै आएको यस क्षेत्रले हजारौं रोजगारी सृजना गरेको, राज्यलाई राजस्व योगदान गरेको र नेपाली मानव पूँजी विकासमा महत्वपूर्ण भूमिका खेलेको दावी गर्दै नियमावली निर्माणमा प्रत्यक्ष सरकारवालासँग पर्याप्त परामर्श नगरिनु गम्भीर नीतिगत कमजोरी भएको बताएको छ।
1: मध्यप्रदेश सभामा आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न 7 सदस्यीय विशेष संसदीय कार्यदल गठन भएको छ। सभामुख राम आशिष यादवले आज बसेको प्रदेशसभा बैठकमा कार्यदल गठनको घोषणा गर्नुभएको हो। सभामुख यादवका अनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानूनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन गरी समाधानका लागि आवश्यक सुझाव प्रस्तुत गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ। कार्यदलले तत्कालै आफ्नो कार्य शुरू गर्ने र आवश्यकता अनुसार आफ्नै कार्यविधि तयार गरी स्वतन्त्र रूपमा काम गर्न सक्ने अधिकार प्रत्यायोजन गरिएको छ। कार्यदलमा मध्य प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रमुख दलका सांसदहरू रहेका छन्। प्रदेश सभामा बजेट सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच कुरा नमिल्दा पछिल्ला केही दिनदेखि सदनको बैठक प्रभावित हुँदै आएको थियो। कार्यदलले राजनैतिक दल तथा सरकारवाला पक्षसँग छलफल गरी सहमतिका आधारमा सुझाव पेश गर्नेछ। प्रतिवेदनका आधारमा बजेट कार्यान्वयनको मार्ग प्रशस्त गर्ने र प्रदेश सभाको गतिरोध पूर्ण रूपमा अन्त्य गर्ने लक्ष्य राखिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
0: नेपालको शेयर बजार पछिल्लो छ महिना यताकै न्यून बिन्दुमा झरेको छ। अस्ति शुक्रबार नेप्सी परिसूचक शुक्र 2600 बिन्दुमा बन्द भएको थियो। नयाँ सरकार गठन भएता मात्र परिसूचक 350 अंकले घटिसकेको छ। बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेपछि शेयर बजार बढ़ने अपेक्षा गरेको भए पनि त्यसको ठिक विपरीत बजार निरन्तर ओह्रालो लागिरहेको छ। सरकार गठन हुनु अघि चैत 12 गते नेप्से परिसूचक झण्डै 2950 बिन्दुमा थियो। आउँदो आर्थिक वर्षको बजेटमा लगानीकर्ताले लामो समयदेखि माग गर्दै आएको पूँजीगत लाभकर अन्तिम कर बनाइए पनि बजारमा त्यसको सकारात्मक प्रभाव देखिएन। नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार व्यवसायीहरूको धरपकड़ले लगानीकर्तामा अन्यल सृजना भएको छ। त्यसै गरी राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले पनि बजारलाई राहत दिन सकेन। मौद्रिक नीति सार्वजनिक भएता 3 दिनको कारोबारमा नेप्से थप 51 अंकले घटेको छ। पूर्व गवर्नर चिरञ्जीवी नेपालका अनुसार कर्जा विस्तारमा राष्ट्र बैंकले अपनाएको कड़ाईको प्रभाव बजारमा परेको हो। विज्ञहरूको अनुसार असार मसान्तको लेखाबन्दी र ब्रोकरहरूले लिमिट नदिएको कारण पनि बजारमा थप दबाव परेको छ। समग्रमा अहिले लगानीकर्ताहरू धितोपत्र बोर्डको प्रयास पर्खिरहेका
1: पोखरामा अवैध अनलाइन सट्टेबाजी सञ्चालन गर्दै आएको एक अन्तर्राष्ट्रिय गिरोहका 8 सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिकामा घर भाड़ामा लिई सफ्टवेयर कम्पनीको वाहनामा संचालित यो गिरोहलाई गण्डकी प्रदेश प्रहरी जिल्ला प्रहरी कार्यालय कास्की र वड़ा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले छापामारी पक्राउ गरेको हो। बरामद कम्प्यूटरहरूको प्रारम्भिक जाँचमा झण्डै 20,70,00,000 रूपियाँ बराबरको कारोबार भेटिएको छ। गिरोहले भारतीय बैंक तथा डिजिटल वालेटहरू प्रयोग गर्दै टेलिग्राम र व्हाट्सएप मार्फत प्रयोगकर्ता जोड्ने र क्रिकेट फुटबल क्यासिनोमा सट्टा लगाउने गर्दथ्यो। पक्राउ परेका मध्ये 7 भारतीय नागरिक र 1 नेपाली नागरिक रहेका छन्। घटनास्थलबाट ल्यापटप मोबाइल भारतीय सिम कार्ड लगायत ठूलो परिमाणमा विद्युतीय सामग्री बरामद भएको छ। प्रहरीका अनुसार यो गिरोहको मुख्य संचालन केन्द्र भारतमा रहेको र पोखरा एकाई यसको 27 शाखा रहेको पाइएको छ। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
0: यस्तै पोखराको प्रमुख पर्यटकीय आकर्षणका रूपमा रहेको प्याराग्लाइडिङ उडानलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले सक्रियता बढ़ाएको छ। खेलका रूपमा चिनिने यो क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरणका लागि प्रहरीले प्याराग्लाइडिङ पायलटको जाँड रक्सी तथा लागू पदार्थ प्रयोगबारे विशेष जाँच शुरू गरेको हो। सड़कमा हुने चालकको नियमित जाँच जस्तै पोखरा 18 सराङकोट तोरी पानी पुगेर प्रहरी टोलीले उडानको तयारीमा रहेका पायलटको आकस्मिक परीक्षण गरेको थियो। भारतीय पर्यटकको बाक्लो उपस्थिति रहेको समयमा पायलटले नशालु पदार्थ खाएर उडान भर्ने गरेको भन्ने सूचनाका आधारमा यो अनुगमन गरिएको हो। उडा प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी नमराज भट्टराईका अनुसार उडानका क्रममा हुन सक्ने मानवीय त्रुटि र सम्भावित दुर्घटना रोक्नका लागि यस्तो प्रयास गरिएको हो। प्याराग्लाइडिङ पायलट रंजित गौतमले प्याराग्लाइडिङ गर्न दिन 500 धेरै पर्यटक आउने गरेको बताउनुभयो। यसपटक भारतीय र बंगलादेशी पर्यटकहरू पोखरामा बढ़ेका छन्।
1: बौद्धिक सम्पत्ति संरक्षणका लागि उद्योग विभागमा पुग्ने उजुरीको संख्या वर्षेनी बढ़दछ। आफ्नो सृजना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि व्यक्ति र कम्पनीहरू अदालतसँगै विभागमा उजुरी दिन पुगेका हुन्। उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालू आर्थिक वर्षको असार 26 गतेसम्म विभागमा 571 उजुरी दर्ता भइसकेका छन्। जसमध्ये विगतका बाँकी समेत गरी 734 निर्णय भएको छ। काठमाण्डुमा आयोजित एक अन्तर्क्रियामा बितेका 5 वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले आर्थिक वर्ष 2077-78 334, 2079-80 300 र 2080-81 524 उजुरी दर्ता भएको जानकारी दिनुभयो। उपसचिव पौडेलले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले उजुरी टुंग्याउन ढिलाइ हुने गरेको बताउनुभयो।
0: अर्घाखाँचीको डिभिजन वन कार्यालयले पानिनी गाउँपालिका वडा नम्बर चारको गाउँखर्क वन क्षेत्रमा जलस्रोत संरक्षणका लागि नमूना पुनर्भरण पोखरी निर्माण गरेको छ। बर्खायाममा खेर जाने पानी संकलन गरी भूमिगत रूपमा पुनर्भरण गर्ने उद्देश्यले पोखरी बनाएको कार्यालयले जनाएको छ। पोखरीभन्दा झण्डै 500 मिटर तल रहेका सातवटा प्राकृतिक मुहानमा विगत केही वर्ष यता पानीको मात्रा घट्दै गएपछि स्थानीयको गुनासोका कारण यो संरचना निर्माण गरेको कार्यालयका सूचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो। यसले मुहानको दीर्घकालीन संरक्षणसँगै सुक्खा मौसममा वन्यजन्तुलाई समेत पानी उपलब्ध गराउने अपेक्षा छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
10: ए कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नु भएको छ।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
12: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
13: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
12: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
13: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
14: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: bonus pound. I set up the भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 सम्पर्क गर्नुहोस्।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: नेपाल दर्पणमा अब विदेशका खबर। इरान अमेरिका तनावबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार भएको छ। आक्रमणमा परेका 1 जना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। मन्त्रालयको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा खाड़ी क्षेत्रमा विभिन्न ठाउँतर्फ क्षेपास्त्र र ड्रोन आक्रमण गरिरहेका बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्य पूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको आन्तरिक समझदारीलाई थप संकटमा पारेको छ।
1: चीनमा एक हप्ताभित्रै आएको दोस्रो शक्तिशाली आँधीका कारण झण्डै 20 लाखजना मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। टाइफुन बाभी आँधी पहिलो पटक हिजो बेलुकी तटीय शहर ताइझोमा बज्रिएको र त्यसपछि दोस्रो पटक मध्य रातमा बेनझोउमा बज्रिएको बीबीसी जनाएको छ। यसअघि यो आँधीका कारण फिलिपिन्समा गएको पहिरोमा कम्तीमा 17 जनाको ज्यान गएको थियो। आँधी कमजोर हुँदै गए पनि यसले बोकेको भारी आर्द्रताले अझै पनि ठूलो वर्षा र बाढ़ीको जोखिम निम्त्याउने अधिकारीहरूले बताएका छन्। चीनको मौसम विभागले आँधी उत्तर पश्चिम सर्दै जाँदा विस्तारै कमजोर हुन सक्ने अनुमान गरेको छ। यसअघि यही हप्ताको शुरूमा आएको मेसाक आँधीका कारण कम्तीमा 39 जनाको ज्यान गएको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबल अन्तिम चरणमा पुग्दै गर्दा अबको चासो उपाधिका लागि हुने प्रतिस्पर्धामा छ। फिफा वरियताका शीर्ष 4 टोली फ्रान्स, अर्जेन्टिना, स्पेन र इंग्ल्याण्ड नै सेमी फाइनलमा पुगेका छन्। यीमध्ये 2 टोलीले फाइनल खेल्नेछन्। आज बिहान क्वार्टर फाइनलका 2 खेल सम्पन्न भएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अहिलेसम्मको समग्र खेलको चर्चा सहित साथी हृदय रिमाल।
3: एक महिनादेखि विश्वभरका करोड़ौं फुटबल समर्थकहरूले उत्सवका रूपमा लिइरहेको विश्वकप फुटबल अब अन्तिम चरणमा पुगेको छ। सेमी फाइनलका लागि 4 महाशक्ति छनौट भएका छन्। अर्जेन्टिनाले 3 पटक, फ्रान्सले 2 तथा इंग्ल्याण्ड र स्पेनले समान 1 पटक यसअघि उपाधि जितेका छन्। साबेक विश्व विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई अतिरिक्त समयमा 3-1 हराउँदै अन्तिम 4मा स्थान बनाएपछि अब उपाधिको होड 4 टोली अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्डमा सीमित भएको छ। यी टोली पूर्व विजेता एवं अहिले फिफा वरियतामा शीर्ष भएकाले समेत यसपटकको सेमी फाइनललाई पछिल्ला धेरै वर्ष यताकै प्रतिस्पर्धात्मक मानिएको छ। साथै अब सेमी फाइनलमा पूर्व विजेता टोलीहरू बीच कड़ा प्रतिस्पर्धा हुने धेरैको अनुमान छ। पर्सि मंगलबार राति 1:15 पहिलो सेमी फाइनलमा सन् 2010 विजेता स्पेन र साबेक उपविजेता फ्रान्स बीच प्रतिस्पर्धा हुँदैछ। फ्रान्स सन् 2018 र 1998 विजेता टोली पनि हो। यस्तै बुधबार राति 1:15 1966 विजेता इंग्ल्याण्ड र यसअघि 3 पटकको विजेता अर्जेन्टिना खेल्दैछन्। अर्जेन्टिनाका लियोनल मेसीको यो सम्भावित अन्तिम विश्वकप पनि हो। उसले लगातार उपाधि जित्ने प्रयास गर्दा इंग्ल्याण्डको सपना पनि दोस्रो पटक उपाधि उचाल्नेछ। यस विश्वकपमा धेरै चर्चित खेलाड़ीहरूले उपाधिको सपना पूरा गर्न सकेनन्। यसपटकको विश्वकपबाट विश्व चर्चित अनुहारहरू पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, ब्राजिलका नेइमार, बेल्जियमका केभिन डी ब्रुइन र रुमेलु लुकाकु, क्रोएसियाका लुका मोड्रिज मेक्सिकोका गिलेर्मो ओचोआ, जर्मनीका म्यानुअल नोयर जस्ता खेलाड़ीहरू बाहिरिसकेका छन्। यसले विश्व फुटबलमा पुस्तान्तरणको संकेत पनि दिएको छ। नयाँ पुस्ताका खेलाड़ीहरूले निर्णायक क्षणमा जिम्मेवारी उठाइरहेका छन् भने अनुभवी खेलाड़ीहरू आफ्नो अन्तिम विश्वकप यात्रामा भावुक विदाई लिइरहेका छन्। यसपटकको विश्वकप व्यक्तिगत प्रदर्शनतर्फ पनि निकै प्रतिस्पर्धात्मक छ। फ्रान्सका केलियन एम्बापे सर्वाधिक गोलकर्ताको दौड़मा अग्रस्थानमा छन्। गोल संख्याका आधारमा अर्जेन्टिनाका मेसीसँग बराबरी भए पनि असिस्ट गोल संख्याका आधारमा एम्बापे अगाडि छन्। स्पेनका खेलाड़ीहरू तथा इंग्ल्याण्डका फरवार्डहरू पनि गोल्डेन बुट जित्ने सम्भावना बोकेर मैदानमा उत्रिनेछन्। अर्जेन्टिनासँग यस अघिको विश्वकप उपाधि जितेको अनुभव, मेसीको नेतृत्व र कठिन अवस्थामा खेल उल्टाउने क्षमता छ। फ्रान्ससँग गति, शक्ति र विश्वकै सबैभन्दा प्रभावकारी फरवार्ड आक्रमण गर्ने पंक्ति छ। स्पेनले प्रतियोगिताभर सन्तुलित, अनुशासित र प्रभावशाली फुटबल खेलेको छ। इंग्ल्याण्डले युवा प्रतिभा र अनुभवी खेलाड़ीको उत्कृष्ट संयोजन मार्फत दशकौंदेखिको उपाधि प्रतीक्षालाई अन्त्य गर्ने संकेत दिएको छ। अब विश्व फुटबलको सम्पूर्ण ध्यान सेमी फाइनलतर्फ केन्द्रित भएको छ। यो विश्वकपको फाइनल खेल साउन 3 गते आइतबार राति पाउने 1 बजे अमेरिकाको न्यू जर्सी स्टेडियममा हुनेछ।
2: यसैबीच फिफा विश्वकप फुटबलमा अन्तिम 32 चरणबाट बाहिरिएपछि सेनेगलले प्रशिक्षक पापे थियावलाई बर्खास्त गरेको छ। सन् 2024 थियावको प्रशिक्षणमा रहेको सेनेगल समूह चरणमा फ्रान्ससँग 3-1 र नर्वेसँग 3-2 पराजित भएको थियो। समूह चरणको अन्तिम खेलमा इरानलाई 5-0 हराउँदै सेनेगल समूहमा तेस्रो स्थानमा उत्कृष्ट टोली बन्दै नकआउट चरणमा प्रवेश गरेको थियो। तर नकआउटमा बेल्जियमसँग 3-2 पराजित हुँदै सेनेगल प्रतियोगिताबाट बाहिरिएको थियो। सेनेगलले 2 गोलको अग्रता लिए पनि खेलको अन्त्यतिर 2 गोल र थपिएको समयमा पेनाल्टीमा अर्को 1 गोल खाँदै नाटकीय रूपमा 3-2 पराजित हुनुपुग्यो। विश्वकपबाट बाहिरिएपछि मिडफिल्डर पापे गुएले वर्तमान व्यवस्थापनको नेतृत्व कायमै रहेसम्म सेनेगलका लागि खेल्नबाट विश्राम लिने बताएका थिए। यसैबीच सेनेगल फुटबल संघले राष्ट्रिय टोलीको खेल नतिजा र सम्भावनाको विस्तृत मूल्याङ्कनपछि सेनेगली फुटबलको हितलाई ध्यानमा राख्दै थियावलाई बर्खास्त गरेको जनाएको छ।
1: र अन्तिममा हामीलाई भर्खरै प्राप्त एउटा खबर,
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैतालामै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557 68, 98525557 68।
7: साथै 98525557 68 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
9: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
8: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
9: हाम्रा सेवाहरू:
8: दाँत नदुखाई खोल्ने,
9: दाँत भर्ने, दाँतको आकृति गर्ने,
8: दाँतको एक्सरे सुविधा,
9: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
8: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
9: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको घिचाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
8: ध्यान दिनै पर्ने कुरा:
9: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
8: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
10: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420550।
11: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संस्था सभा 95.5 मेगाहर्ज।
12: दिपुर डायरीका साथमा
13: हुलास गाल्वलम, 3 गुणा बढी टिक्छ, हुलास भए अरू किन खोज्ने?

काठमाडौँका खाने पानीमा हानिकारक जीवाणु कोलिफर्म भेटियो, आवश्यक सावधानी अपनाउन जनस्वास्थ्य कार्यालयको आग्रह। आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकार पक्षबीच नहुँदै सहमति। अनिश्चितकालसम्मका लागि हर्मुज जलमार्ग बन्द गरिएको इरानको घोषणा। र विश्वकप फुटबलमा सेमिफाइनल समीकरण पूरा, तीन युरोपेली र एक दक्षिण अमेरिकी टीमबीच रोचक प्रतिस्पर्धाको अपेक्षा।

आजकल AI voice फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिगबिगी बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

0: हजुर, अब सानीमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। सानीमा घर कर्जा, सानीमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: नमस्कार, कान्तिपुर डायरीका साथमा दीपशिखा र नवीन समाचार अब विस्तारमा।
2: काठमाडौँका पानीका स्रोतमा गरिएको परीक्षणमा हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ। काठमाडौँवासीले प्रयोग गर्ने खानेपानीमा कोलिफर्म जस्ता जीवाणु फेला परेका हुन्। जनस्वास्थ्य कार्यालय काठमाडौँले हालै गरेको परीक्षणमा सबै खानेपानीका नमूनामा हानिकारक जीवाणु कोलिफर्म भेटिएको हो। काठमाडौँ जनस्वास्थ्य कार्यालयका अधिकृत सरोज रोकाका अनुसार चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली, गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिकाबाट खानेपानीका नमूना संकलन गरिएकोमा संकलित सबै खानेपानीका नमूनामा स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीव भेटिएको हो। अधिकृत रोकाले घर घरमा पानी वितरण गर्नु अघि क्लोरिन प्रयोग गर्न, नियमित रूपमा पानी परीक्षण गर्न र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताए। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी तथा ढल व्यवस्थापन विभाग, खानेपानी उपभोक्ता समिति लगायत सरकारवालासँग बैठक गरी परीक्षण प्रतिवेदनबारे जानकारी गराइएको उनको भनाइ छ। ठूलो लगानी भए पनि खानेपानीको गुणस्तरमा उल्लेखनीय सुधार आउन नसक्नु चिन्ताको विषय भएको विज्ञहरूले बताएका छन्।
1: हामीलाई भर्खरै प्राप्त जानकारी अनुसार आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकार पक्ष बीचको वार्ता सहमतिमा पुगेको छ। चार दिनदेखि जारी वार्तामा आज अपरान्ह 9 बजे सहमति भएको बताइएको छ। परिवारलाई उचित राहत प्रदान गर्ने, गणेश किशोरीको उच्च शिक्षासम्मको व्यवस्था गर्ने, श्रीमतीलाई रोजगारी उपलब्ध गराउने तथा घटनाको निष्पक्ष अनुसन्धान गर्ने लगायतको विषयमा सहमति जुटेको हो। नेपालीले गत बुधबार काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका थिए। आत्मदाहको प्रयास को भोलिपल्ट असार 25 गते उपचारका क्रममा उनको वीर अस्पतालमा निधन भएको थियो।
2: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासीका समस्यालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छिन्। गृहमन्त्री सुदन गुरूङ लगायतको टोलीसँगै बोडे स्थित होल्डिङ सेन्टरमा पुगेकी मन्त्री रावलले सुकुम्बासीलाई लाल पूर्जा दिनका लागि अव्यवस्थित बसोबासी स्थलबाट सारेर होल्डिङ सेन्टरमा राखिएको बताइन्। असारको तेस्रो हप्ताबाट बर्दियाबाट लाल पूर्जा वितरण शुरू भइसकेको भन्दै उनले केही साताभित्र देशभर लागू गरिने बताइन्। मन्त्री रावलले सुकुम्बासीलाई जग्गा लाल पूर्जा दिनलाई कानूनी प्रक्रिया जारी रहेको समेत बताएकी छिन्। होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीको प्रमाणीकरणका लागि भूमि समाधान समितिको टोली आएर फारम भर्ने लगायतका सबै प्रक्रिया गर्ने उनले बताइन्।
1: कान्तिपुर डायरी मप कान्तिपुर सविस्तार गोपालो।
3: कान्तिपुर सविस्तार।
1: सरकारले इरान अमेरिका युद्धका कारण ग्यास अभाव भएपछि आधा सिलिण्डर ग्यास वितरणको नीति लागू गरेको थियो। तर अहिले भारतबाट नियमित ग्यास आउन थालेको अवस्थामा पनि उपभोक्ताले भरि सिलिण्डर ग्यास पाउन सकेका छैनन्। आधा सिलिण्डर ग्यास वितरणका कारण उपभोक्ता, उद्योगी र डिलर सबैले अनावश्यक खर्च र असुविधा बेहोर्नुपर्ने बाध्यता छ। कान्तिपुर कर्मी जनकराज थपलियाले तयार पारेको सामग्री कान्तिपुर सविस्तारमा।
2: सरकारले आधा सिलिण्डर ग्यास वितरण गरेकै कारण दैनिक रूपमा उपभोक्ताहरूको लाखौं रूपियाँ अनावश्यक रूपमा गुमाइरहेका छन्। त्यसमाथि समय र मेहनत अलगै खर्च भइरहेको छ। इरान अमेरिका इजरायल युद्ध चर्किँदै जाँदा विश्वभर पेट्रोलियम पदार्थ संकट उत्पन्न भएपछि नेपाल सरकारले पनि 29 फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्ने निर्णय गरेको थियो। युद्धको अनिश्चितताका कारण उपभोक्ताहरूले अस्वाभाविक रूपमा ग्यास भण्डारण गर्न थालेपछि नेपाल आयल निगम ले सबैलाई ग्यास पुर्याउने बहानामा आधा सिलिण्डरको नीति दिएको थियो। निगमको यो नीतिले उपभोक्ताको माग सम्बोधन गर्न त्यस बेला काम गरे पनि अहिले इरान अमेरिका इजरायल युद्ध अन्त्य र भारतबाट नियमित ग्यास आउन थाल्दा समेत आधा सिलिण्डर नीति यथावत रहनु गलत भएको उपभोक्ताहरूको भनाइ छ। देशका कतिपय पहाड़ी र हिमाली क्षेत्रमा आधा ग्यासका कारण ग्यास ढुवानी मूल्य ग्यासको मूल्य जति नै पर्ने गरेको छ। हुम्ला सदरमुकाम सिमकोटमा आधा सिलिण्डर ग्यासलाई उपभोक्ताले 1700 रूपियाँ तिर्ने गरेका छन्। प्रदेश राजधानी वीरेन्द्र नगरमा 1030 रूपियाँ पर्ने आधा सिलिण्डर ग्यास ढुवानीका कारण करिब 700 रूपियाँ बढ़ी पर्ने गरेको छ। उपभोक्ताले कहिलेदेखि भरी सिलिण्डर ग्यास पाउँछन् भनेर अहिले नै भन्न सक्ने अवस्था नरहेको बताउँछन् नेपाल आयल निगम लिमिटेडका प्रवक्ता मनोज ठाकुर। यद्यपि यस विषयमा सम्बन्धित निकायमा छलफल भइरहेको उनले बताए। तत्कालीन समयमा इजरायल अमेरिका इरान युद्धका कारण उत्पन्न ग्यास अभावको स्थितिलाई सहज बनाउन आधा सिलिण्डर प्रावधान ल्याइएको हो। अहिले युद्ध रोकिए पनि भारतले नेपालमा पठाउने ग्यासको मात्रा पुरानै अवस्थामा नपुर्याएको उनको भनाइ छ। प्रवक्ता ठाकुरका अनुसार दैनिक 1000 बुलेट ग्यास नेपालले आउन थालेपछि मात्रै भरी सिलिण्डर ग्यास वितरण शुरू हुन्छ। उनले भने अहिले दैनिक 70-95 बुलेट ग्यास मात्रै नेपाल भित्रिरहेको छ। भारतले पश्चिम एसियामा जारी युद्धका बेला नेपाल र भूटान पठाउने ग्यासमा गरेको कटौती पुरानै अवस्थामा फर्काइसकेको छैन। नेपालमा भारतका 5 ठाउँबाट ग्यास आउने गरेको छ। सबैभन्दा बढ़ी बरौनी रिफाइनरीबाट आउँछ, त्यसपछि मथुरा, दुर्गापुर, पारादीप र हल्दियाबाट ग्यास आउने गरेको छ। एउटा बुलेटले 18 मेट्रिक टनसम्म ग्यास बोक्छ, यसले 1200 सिलिण्डरमा ग्यास भर्न मिल्छ। आधा सिलिण्डर ग्यास बजारमा पठाउँदा उपभोक्तालाई मात्र नभई निगमलाई समेत नोक्सान भइरहेको उनले बताए। आधा सिलिण्डर ग्यास पठाए पनि ढुवानी खर्च भरी जति नै लाग्ने उनको भनाइ छ। उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल सेना भने सरकारले आधा सिलिण्डरका नाममा उपभोक्तालाई ठगिरहेको बताउँछन्। पश्चिम एसिया युद्धका कारण ग्यास अभाव हुँदा सबैले पाउन भनेर सो नीति अपनाए पनि अब त्यो अवस्था नरहेको उनले बताए। भरी ग्यास सिलिण्डर चाहियो भनेर उपभोक्ताले माग्नै नपर्ने विषय भए पनि माग गरिरहनु परेको उनको भनाइ छ। यो विषयमाथि आपूर्ति मन्त्रालय, आयल निगम र उद्योगी बसेर छलफल गरेर तत्काल समस्या समाधान गर्नुपर्ने उनले बताए। ग्यास जस्तो प्रज्वलनशील वस्तु प्रेसरका कारण बल्ने र आधा सिलिण्डर ग्यास हुँदा आवश्यक प्रेसर नपुग्ने तिमल सेना बताउँछन्। उपभोक्ताले 14.2 किलो ग्यास हुँदा सिलिण्डर जुन मात्रामा खपत हुन्थ्यो 7.1 हुँदा नहुने गरेको समेत बताए। उपभोक्ताले ग्यास ढुवानीमा समेत बढ़ी खर्च गरिरहनु परेको छ। उनले भने गर्मी एपमा ग्यास कम खपत हुँदा अहिले जेनतेन ग्यास उद्योगीले आधा सिलिण्डर भरिरहे पनि जाडो एपमा सम्भावना नरहेको उनले बताए। यस विषयमा निगम र मन्त्रालयले निर्णय गर्न नसके प्रधानमन्त्रीको तहबाट भए पनि निर्णय गर्नुपर्ने उनको भनाइ छ। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष एवं व्यवसायी दिवान बहादुर चन्दका अनुसार आधा सिलिण्डर ग्यास वितरण गर्नुपर्दा भारतबाट ग्यास लिएर आएका बुलेटहरूले खन्याउन नपाएर हप्तौंसम्म कुर्नुपर्ने अवस्था छ। पर्खेर बस्नुपर्दा बुलेटको भाड़ा उद्योगीहरूले तिर्नु परिरहेको छ। ग्यास खन्याएपछि पनि कारखानामा एउटै काम दोहोरो गरिरहनु परेको उनले बताए। ढुवानीमा पनि अतिरिक्त खर्च बेहोरी रहनु परेको छ। भरी भए पनि आधा ग्यास भए पनि गाड़ीमा अटाउने सिलिण्डर त त्यति नै हो, त्यसमा लाग्ने खर्च यथावत नै छ। तर आयल निगमले भने हामीलाई आधा सिलिण्डरको मात्रै कमिसन दिन्छ। उनले बजारमा आधा सिलिण्डर पठाए पनि खपत उति नै हुने हुँदा उद्योगी व्यवसायले ढुवानीका लागि अतिरिक्त गाड़ी भाड़ामा लिइरहनु परेको बताए। आधा सिलिण्डरका कारण डिलरवालाहरू पनि मारमा परेको उनको भनाइ छ। नेपालमा दैनिक 1,00,000 जति सिलिण्डर खपत हुने गरेको निगमको तथ्याङ्क छ। यसका लागि हरेक दिन 90 जति बुलेट ग्यास नेपाल भित्रिरहेको तथ्याङ्क छ। रेडियो कान्तिपुरका लागि कान्तिपुर कर्मी जनकराज थपलियाको साथमा दीपशिखा रेग्मी।
3: कान्तिपुर
1: डायरीमा अब अपडेट कोपालो।

आजकल AI वॉइस फेक वीडियो को माध्यमबाट ठगी गर्ने, डिजिटल लेन्डिङ भन्दै झुटो लोन एप बनाएर स्क्यामिङ गर्ने, क्रिप्टो र इन्भेस्टमेन्ट ट्र्याप फेक ब्याङ्क सर्भे वा अफरको माध्यमबाट ठगी गर्ने ठगहरूको बिक्री बढेको हुनाले यस्ता ठगहरूबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा ब्याङ्कमा वा नजिकैको प्रहरीमा खबर गरौं। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय ब्याङ्कद्वारा जारी

एलजीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी लाइफ गुड।

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: ब्रेकपछि गान्धीको डायरीमा अब बाँकी प्रसंग। कोशी प्रदेशमा पछिल्ला तीन आर्थिक वर्षमा डेंगी संक्रमणको संख्या घट्दै गएको छ। संक्रमण घटेको तथ्याङ्क सार्वजनिक भए पनि वर्षायाम बाँकी नै रहेकाले जुनसुकै बेला संक्रमणले महामारीको रूप लिन सक्ने भन्दै स्वास्थ्य अधिकारीहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। धनकुटा स्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आर्थिक वर्ष 2080-81 प्रदेशभर 18,067 जनामा डेंगी संक्रमण पुष्टि भएको थियो। चालू आर्थिक वर्ष 2082-83 असार तेस्रो सातासम्म भने 4,823 जनामा मात्रै संक्रमण पुष्टि भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिए। निर्देशनालयका अनुसार चालू आर्थिक वर्षमा तराईका दुई जिल्लामा 3,762 र पहाड़ी तथा हिमाली 11 जिल्लामा 1,061 जनामा संक्रमण देखिएको छ। सबैभन्दा बढ़ी मोरङमा 2,383 जना संक्रमित भएका छन्। सबैभन्दा कम इलाम र सोलोखुम्बुमा समान 4-4 जनामा मात्रै संक्रमण पुष्टि भएको छ। धनकुटामा पनि डेंगी संक्रमण उल्लेखनीय रूपमा घटेको छ। जनस्वास्थ्य अधिकृत श्रेष्ठले संक्रमण घटेको देखिए पनि ढुक्क भएर बस्ने अवस्था नरहेको बताए। उनका अनुसार वर्षायाममा लामखुट्टेको वृद्धि तीव्र हुने भएकाले सरसफाईमा विशेष ध्यान दिन, घर आँगन वरपर पानी जम्न नदिन तथा लामखुट्टेको टोकाईबाट जोगिन आवश्यक रहेको छ। अधिकृत श्रेष्ठले जिल्ला तथा स्थानीय तहसँगको समन्वयमा डेंगी नियन्त्रण र रोकथामका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
2: संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको म्यादभित्रै कार्यदलले सो प्रतिवेदन असार मसान्तभित्रै बुझाउने तयारी गरेको हो। सबै दलसहित सरकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको कार्यदलले जनाएको छ। कार्यदलले हालसम्म संविधानविद, कानूनविद, राजनीतिज्ञ, पेशाविद, नागरिक समाज, महिला अधिकार कर्मी, पूर्व महान्याधिवक्ता र पूर्व प्रशासक लगायत विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरी सुझाव संकलन गरेको छ। यस्तै कार्यदलले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका 44,700 सुझाव समेत प्रतिवेदनमा उल्लेख गरेको जनाएको छ।
1: सरकारले जारी गरेको शैक्षिक परामर्श भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापन नियमावलीप्रति व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्। 14 छुट्टा छुट्टै छाता संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शैक्षिक कन्सल्टेन्सी व्यवसायको चाबी सरकारलाई बुझाएर सड़क आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। मन्त्री परिषदले गत बिहिबार निर्देशिका अनुसार चल्दै आएको यस क्षेत्रका लागि नियमावली जारी गरेको थियो। व्यवसायीले सो नियमावलीले निजी लगानी र विद्यार्थीको भविष्यमाथि गम्भीर असर पार्ने जनाएका छन्। नेपाल शैक्षिक परामर्श संघ, इक्यान, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ लगायतका संस्थाले जारी गरेको प्रेस विज्ञप्तीमा नियमावलीका कतिपय प्रावधान अव्यवहारिक, विभेदकारी र नियन्त्रणमुखी रहेको दावी गरिएको छ।
2: ललितपुरको गोदावरी नगरपालिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार आयोजनामा प्रयोग भइरहेको रोडा लगायतका खानीजन्य प्राकृतिक स्रोत आपूर्तिमा अवरोध नगरिएको दावी गरेको छ। नगरपालिकाले आफूले नियतवश कुनै अवरोध नगरेको जनाएको हो। कान्तिपुरसँग कुरा गर्दै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले व्यवसायलाई लक्षित गरी कुनै पनि अवरोध सिर्जना नगरिएको जानकारी गराएका हुन्। स्थानीय तह, खानी व्यवसाय र राष्ट्रिय गौरवको आयोजनाबीच उत्पन्न विवादको मूल कारण संघीय तथा प्रदेश स्तरको नीतिगत अस्पष्टता रहेको नगरपालिकाको भनाइ छ। खड्काका अनुसार खानी उत्खनन सम्बन्धी संघीय र प्रादेशिक कानून तथा कार्यविधि स्पष्ट नहुँदा स्थानीय तह कार्यान्वयनका क्रममा कानूनी अन्यलमा परेको हो।

0: आजकल AI voice, fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिक्री बढेको हुनाले यस्ता ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी
1: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
2: सूर्य ज्योति
1: सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: हजुर, अब स्थानीयमा ब्याङ्कले ल्याएको छ आकर्षक घर कर्जा। अब हुनेछ तपाईँको आफ्नै घर, आज भोलि सधैँका लागि। स्थानीयमा घर कर्जा, स्थानीयमा ब्याङ्क, सबल अनि विश्वसनीय ब्याङ्क।
1: Red Bull, Babbal Energy.
2: Breakfast Kandapur Diary ma aba aarthik prasanga.
3: Aarthik samachar ko saath ma.
4: Gani ma naya trick. Refreshment ma. Nutrition me. Chito hali.
2: वीरगंज भन्सार नाकाबाट चालू आर्थिक वर्षको जेठ मसान्तसम्म विद्युतीय जीप, कार, भ्यान तथा मोटरसाइकलको आयात उल्लेखनीय रूपमा बढ़ेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यी दुवै प्रकारका विद्युतीय सवारी साधनको आयात दोहोरो अंकले वृद्धि भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको जेठसम्म 2,79,00,000,00,000 रूपैयाँ बराबरको 917 विद्युतीय जीप, कार र भ्यान आयात भएका छन्। यस्तै विद्युतीय मोटरसाइकलको आयात पनि उत्साहजनक रूपमा बढ़ेको छ। चालू आर्थिक वर्षको जेठसम्म 1,52,17,00,000,00 रूपैयाँ बराबरको 10,815 विद्युतीय मोटरसाइकल भित्रिएका छन्।
5: वैदेशिक रोजगार विभागले अनुमति नलिए भारतका विमानस्थल प्रयोग गरेर नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउने 159 वैदेशिक रोजगार व्यवसाय संस्थामाथि कार्यवाही गरेको छ। साथै विभागले मागेको विवरण नबुझाउन थप 434 म्यान पावर कम्पनीलाई पनि सचेत गराइएको छ। विभागले सार्वजनिक गरेको सूचना अनुसार 2082 चैत 1 गतेदेखि 2083 जेठ वसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका कामदारको उडान विवरण माग गरिएको थियो। संचालनमा रहेका 1,117 इजाजत पात्र म्यानपावर कम्पनी मध्ये 678 मात्र विवरण उपलब्ध गराएका थिए। विवरण अध्ययनका क्रममा 159 कम्पनीले भारतीय विमानस्थलबाट पठाउन विभागको स्वीकृति नलिई विदेश जानका लागि विदेशी विमानस्थल प्रयोग गरी कामदार पठाएको भेटिएको विभागले जनाएको छ।
6: दैनिक रु 197 रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: खान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। इरानले अनिश्चितकालसम्मका लागि हर्मुज जलमार्ग बन्द गरेको घोषणा गरेको छ। इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सले अनाधिकृत मार्ग प्रयोग गरेर हर्मुज जलमार्ग पार गर्न खोजेको एक जहाजमाथि चेतावनी स्वरूप गोली चलाएको जनाएको छ। त्यसपछि सो जलमार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको घोषणा गरिएको हो। इरानले सो क्षेत्रमा अमेरिकी हस्तक्षेपको अन्त्य नभएसम्म बन्द गर्ने निर्णय गरेको इरानी सरकारी मीडियाले जनाएको छ। साथै आईआरजीसीले अमेरिकाले हर्मुज खोल्नका लागि कुनै आक्रामक गतिविधि गरेमा कड़ा प्रतिक्रिया दिने बताएका छन्।
5: कान्तिपुर डायरीमा अब खेल प्रसंग।
3: खेलकुद समाचारको साथमा
8: एलजी लाइफ्स गुड।
5: विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। अर्जेन्टिना, फ्रान्स, स्पेन र इंल्याण्डले अन्तिम चारमा स्थान बनाएका छन्। उपाधि यात्रामा अब तीनवटा युरोपेली र एक दक्षिण अमेरिकी टीम बीच प्रतिस्पर्धा हुने भएको छ। विश्व वरियताको शीर्ष स्थानमा रहेका टोली बीचको सेमी फाइनल भिडन्त रोचक हुने अपेक्षा गरिएको छ। आइतबार सम्पन्न क्वार्टर फाइनलका खेलपछि फ्रान्स, स्पेन, इंल्याण्ड र अर्जेन्टिनाले सेमी फाइनलमा स्थान सुरक्षित गरेका छन्। अब यी चार टोली मध्ये दुईले विश्वकप फाइनल खेल्नेछन् भने बाँकी दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। इतिहासकै सबैभन्दा ठूलो यसपटकको विश्वकपमा धेरै अप्रत्याशित नतिजा देखिए पनि अन्तिम चारमा भने विश्व फुटबलका स्थापित शक्तिहरू नै पुगेका छन्। फिफा वरियतामा शीर्ष चारमा रहेका टोलीहरू बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको हो। पहिलो सेमी फाइनलमा फ्रान्स र स्पेन आमने सामने हुनेछन्। दुवै टोलीले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका छन्। सन् 2022 विश्वकपमा उपविजेतामा चित्त बुझाएको फ्रान्सले यसपटक आफ्नो सन्तुलित खेल, बलियो रक्षा पंक्ति र प्रभावकारी आक्रमण शैलीले

परीक्षा गरिएको छ। राउण्ड अफ सिक्सटिनमा इजिप्ट विरूद्ध संघर्षपूर्ण जित निकालेको अर्जेन्टिनाले क्वार्टर फाइनलमा पनि अन्तिम समयसम्म संघर्ष गर्दै स्विजरल्याण्डमाथि 3-1 जितसहित उपाधि नजिक पुगेको हो। यता पछिल्ला केही अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर राम्रो प्रदर्शन गर्दै आइरहेको इंग्ल्याण्डले अब अघिल्लो संस्करणको विजेता समेत रहेको अर्जेन्टिनालाई फाइनल प्रवेशका लागि चुनौती पेश गर्ने भएको छ। लगातार दोस्रो विश्वकप उपाधिको लक्ष्यमा रहेको अर्जेन्टिनालाई रोक्नु उसका लागि मुख्य चुनौती बनेको छ। इंग्ल्याण्डले राउण्ड अफ 16मा मेक्सिकोलाई 3-2 गोलले पराजित गरेको थियो भने क्वार्टर फाइनलमा लामो समयपछि विश्वकपमा फर्किएको नर्वेमाथि 2-1 गोलको जितसहित उपाधि यात्रा तय गरेको हो। इंग्ल्याण्ड र अर्जेन्टिना बीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ। स्टार खेलाड़ी लियोनल मेसीले पहिलो पटक इंग्ल्याण्ड विरूद्ध प्रतिस्पर्धा गर्दैछन्। अर्जेन्टिना फाइनल पुगेर उपाधि जित्न सफल भयो भने उसले लगातार दोस्रो पटक विश्वकप जित्ने उपलब्धि हासिल गर्नेछ। त्यसो त अर्जेन्टिनाले यसअघि सन् 2022, 1986 र 1978मा विश्वकप जितिसकेको छ। यता दुई पटकको विश्व च्याम्पियन फ्रान्सको पनि तेस्रो पटक उपाधि उचाल्ने लक्ष्य छ। उसले सन् 2018 र 1998 विश्वकप जितेको थियो। यसैबीच 1966 विश्वकप जिते यता उपाधिविहीन अवस्थामा रहेको इंग्ल्याण्ड दोस्रो पटक उपाधि उचाल्ने लक्ष्यमा छ। यस्तै 16 वर्षपछि स्पेनले पुनः एकपटक उपाधि जित्ने अवसर पाएको छ। स्पेनले सन् 2010मा पहिलो पटक विश्वकप जितेको थियो। विश्वकपको यो संस्करण पहिलेको भन्दा केही फरक पनि देखिएको छ। अब विश्व फुटबलका समर्थकको नजर अर्जेन्टिनाले लगातार दोस्रो उपाधिको इतिहास रचला, फ्रान्सले तेस्रो पटक विश्वकप उचाल्ला, इंग्ल्याण्डले 60 वर्षपछि लामो प्रतीक्षा अन्त्य गर्ला वा स्पेनले 16 वर्षपछि पुनः विश्व विजेता बन्ने गौरव हासिल गर्ला भन्नेमा केन्द्रित हुने देखिन्छ। रेडियो कान्तिपुरका लागि नवीन कोइराला। हवस् त, यसरी कान्तिपुर डायरीका आजका सम्पूर्ण बुलेटिन यहीँ नै सकिन्छन्। भोलि बिहान 6:30 बजे नियमित बुलेटिनका साथमा उपस्थित हुनेछौ। तबसम्मका लागि न्यूज डेस्कका सम्पूर्ण सहकर्मी सहित दीपशिखा र नवीन बिदा हुन्छौ। नमस्कार।

आजकल AI voice fake video को माध्यमबाट ठगी गर्ने, digital lending भन्दै झुटो loan app बनाएर scamming गर्ने, crypto र investment trap, fake bank survey वा offer को माध्यमबाट ठगी गर्ने ठगहरुको बिक्री बढेको हुनाले यसका ठगहरुबाट सावधान रहौ। कुनै समस्या परेमा वा आफू ठगिएमा बैंकमा वा नजिकैको प्रहरीमा खबर गरौ। वित्तीय तथा विद्युतीय माध्यमको कारोबारको सचेतनाका लागि स्थानीय बैंकद्वारा जारी

0: सबै घर घर आयो हजुर सबको मन छुन सबको मन छुन।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्कर सभा 95.5 मेगाहर्ज।
2: नमस्कार है वडाध्यक्षज्यू।
3: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
2: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
3: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्डी?
2: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
3: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा

0: पत्र विश्वासी लो अरुण पूर्वकै चर्चित दिशा टेलर खातबारी बढ्दै सिलाएको त हो दि तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउँदा दिशा टेलर्समा जानु होला।
1: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है।
4: हुन्छ बाबा, हुन्छ। छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
4: सम्पर्क नम्बर 0295560679 र मोबाइल नम्बर 9842287076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर। निशान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
9: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
8: हाम्रो सेवाहरू
9: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री। सम्पर्क नम्बर 0295605080, 9852165080 र 9842108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खाँदारी 1, सङ्खुवा सभा।

0: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
1: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
0: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
2: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz. On air, online.
3: श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजारमा विद्यार्थी भर्ना सम्बन्धी जरुरी सूचना। पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस हिमालय किरण पब्लिक क्याम्पस खादवारी 7 नयाँ बजार संखुवा सभामा शिक्षा शास्त्र संकाय अन्तर्गत 4 वर्षीय बीएड र व्यवस्थापन संकाय बीबीएस बिहानी सत्रमा कक्षा सञ्चालन हुने तपसिलमा उल्लेखित सुविधा सहित शैक्षिक वर्ष 2083 लागि प्रथम वर्षमा भर्ना खुलेको अनुरोध छ।
4: उपलब्ध सुविधाहरू: 1. दक्ष र अनुभवी शिक्षकहरूबाट नियमित पठन पाठनको व्यवस्था भएको। 2. शान्त र मनोरम वातावरण साथै पर्याप्त मात्रामा भौतिक सुविधा भएको। 3. सर्वसुलभ शुल्कमा पठन पाठन गर्न सकिने। 4. वार्षिक परीक्षा प्रणालीमा आधारित शैक्षिक कार्यक्रम साथै व्यवस्थित पुस्तकालयको व्यवस्था भएको। 5. पर्याप्त मात्रामा खेलकुदका सामग्रीहरू व्यवस्था भएको र प्रयोगात्मक साथै व्यावहारिक शिक्षामा आधारित। 6. आन्तरिक परीक्षाको व्यवस्था सबै तहरमा भएकाले विद्यार्थीहरूलाई उच्च प्राप्ताङ्क प्राप्त गर्न सफल। 7. विद्यार्थी छात्रावास साथै विपन्न जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था साथै एका घरको दुईजना विद्यार्थी भएमा नियमानुसार मासिक शुल्कमा छुटको व्यवस्था भएको। 8. सुविधा सम्पन्न पुस्तकालयको साथमा इन्टरनेटको सुविधा। 9. यातायातको सुविधा भएको।
0: सम्पर्कको लागि श्री हिमालय किरण पब्लिक क्याम्पस खादवारी नपा 7 नयाँ बजार संखुवा सभा। फोन नम्बर 0 29 5 61 165, 98 4 21 52 564, 98 4 21 26 987 र 98 5 20 51 906.

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाउ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुन्नी?
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
4: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
6: यदि त्यसो हो भने दन्तरोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
5: शंका सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिइने,
6: दाँत खुल्ने, दाँत सफा गर्ने,
5: दाँतको एक्सरे गर्ने,
6: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
5: झिक्न मिल्ने आरपीडी लगाइने,
6: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
5: बाङ्गो टिङ्गो दाँत मिलाइने,
6: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
5: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
6: सम्पर्क नम्बर 0295906667 र 98422667।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
5: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
6: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
5: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
6: सम्पर्क नम्बर 98 60 96 40 00
5: र 98 19 32 76

0: होइ अब त देउता पनि बेच्छन्, वन जङ्गल पनि बेच्छन्, देवी देउराली पनि बेच्छन्, यही पालाले त मान्छेले मान्छेलाई पनि बेच्छन्। के अरे
1: बेच्छन् मात्रै, बेचिसके साइला बेचिसके। हरे हरे
2: धर्म कर्म गोजी मगाकी देउता बेच्छन् पैसाको लागि।

0: सबै राम्रो सधैँ हाम्रो रेडियो संखुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नु होला।
1: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित, आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना, 23 जिल्लामा बाढ़ीको उच्च जोखिम।
2: जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौं।
1: गणेश नेपालीको परिवारसँग सरकारको 9 बुँदे सहमति, अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा, काठमाण्डुको खानेपानीमा हानिकारक जीवाणु फेला, उमालेर मात्रै पिउन विज्ञको आग्रह।
3: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
1: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति, देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग।
4: हारे जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ।
1: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंल्याण्ड सेमी फाइनलमा, इंल्याण्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा झर्यो।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाण्डुको न्यूरोडका फुटपाथमा फेरि सड़क व्यापारीले भरिनु व्यवस्थापनको कमजोरी मात्रै होइन, नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो। सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो, स्थानीय व्यापारका लागि होइन। महानगरले अभियानमुखी होइन, निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ, ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ प्रणालीले चलाउनेछ।
6: आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाण्डु उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे बाढ़ीको उच्च जोखिम तथा पाँच थार, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखुम्बु, संखुवासभा, खोटाङ, ओखलडुंगा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
2: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी अहिले टोटल हामी मनसुनकै तयारीकोमा छौँ। अहिले हाम्रो अपिल के भने मौसम जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलि राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौ भन्ने हाम्रो अपिल चाहिँ हो।
6: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काँसीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारेको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको वहाव बढ़ेपछि बिरेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
7: सामानहरू हटाउन लगाए, एउटा होटेल बगाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचैबाट खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ अहिलेको अवस्था। तिरतिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको चाहिँ एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नु, त्यता उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउनलाई।
6: प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङका अनुसार प्रभावित क्षेत्रमा उद्धार अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच 9 सहमति भएको छ। सहमतिपछि परिवारले सब बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले शव नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका 7 एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार 7 स्थित पशु बजार नजिक रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 छोरा सैफुल शेख तथा 10 र 12 दुई छोरीहरू क्रमशः रूबिना खातुन र सबवन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
8: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एकअर्कालाई परेको सुख दुःख सहज रूपमा साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने पाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
6: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र ई कोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरू अधिकारीहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
3: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा, खास गरी दिशामा हुने चाहिँ किराको एउटा इन्डिकेटर हो भनौँ न, संकेत हो। अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन, झाडा पखालादेखि हैजादेखि हेपाटाइटिस ए र ई यो सबै चाहिँ झाडा पखालाबाट सर्ने हो त्यसैले, अनि टाइफाइड फिभर यो सबै झाडा पखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, पहिलो कुरा त उमाल्ने, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने, क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने, अब ट्याङ्कीको सप्लाई हो भने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो। तेस्रो चाहिँ हामीले सोरिस विधि भन्छ, अब त्यो सेतो बोतलहरूमा, प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि, त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि 3-4 घन्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो।
6: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ। विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो। 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए। त्यस्तै निजी विद्यालयका 4 प्रमुख छात्र संगठन प्याप्सन, एनपाप्सन, हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्। प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो।
4: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजूद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारी जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ। हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं।
6: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ। फिफा वरियतामा शीर्ष 4 अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका 2 क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने 4 टोलीको टुंगो लागेको हो। इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो। अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ। अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2 इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्। पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराति 1:15 हुनेछ। त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराति 1:15 हुनेछ।
9: Santosi Rawal

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा।
1: नयाँ बाल बालबालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भएर प्रत्येक वर्ष गर्ने प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्टसँगै समलिंगी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक। संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहहरूले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
4: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साउद,
5: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आइरहेको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मान गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
4: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टन्द्रल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
6: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अवधि तोकेर ती बाल बालिकाहरूलाई बाँकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको वडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएका कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँगत छन् कि छैनन् त्यसमा बाल बालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
4: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला समन्वय समितिका प्रमुख गगनसिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने हुनाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हुनाले प्रत्येक वर्ष गर्ने प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ र जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
4: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मी कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय डोटीले डन्द्रा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर चन्द्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिंक कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास। विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708, 01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एंटीना मा वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया मा साथ मा IPTV मात्र 250 प्रति महीना। बुकिंग को लागि 9801004777 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानून कार्यान्वयनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ? हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौं।
7: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ। विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले। तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ। तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ। किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
10: म अझै पनि यहाँलाई त्यो द्वन्द्वको विषयमा विचारको द्वन्द्व आफूले आफूलाई पहिचान गर्ने कुरा म के हो भन्ने कुरा जुन द्वन्द्व हुन्छ नि त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने
7: हो? एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ। किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्ने मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो। फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिएर आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ।
10: त्यति बेलासम्म
7: मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन चाहिँ सकेका थिएन, भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द्व त थियो। फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त। अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दे भने हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता उहाँले आफूले आफूलाई बनाए। त्यही भए हुँदाखेरि चाहिँ जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदाखेरि चाहिँ उहाँले आफ्नै कथा भनिरहनु भएको हुन्छ क्या। अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ, हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
10: हामी भेट्छौँ
7: भनेर हो। अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि। कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ, तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्। किनभने मेरो केसमा पनि म आफूलाई लामो समयदेखि रिसर्च गरिरहेको थिएँ, किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ, लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बायोसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन। अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ। जुन यो आफ्नो जेन्डरको बारेमा आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन। सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा। त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन त पहिला त म के भनौँ वाला क्वेसन थियो कि।
10: अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
7: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ। कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त। हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि। ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि।
10: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ। अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ शून्यमा झर्न नि सक्छ। के गर्नुपर्छ परिवारले चाहिँ?
7: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारलाई राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ। र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन बर्थ असाइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन। उसले भोलि गएर ट्रान्समेन भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ। एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायलाई नबुझेको

0: भएर चाहिँ बाँच्नु पर्छ क्या। कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदम टुहुरो जस्तो लाग्छ भनेर उनीहरू त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या। हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले, त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ। र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र यहाँ भनौँ एलजीबीजीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ। स्कुलका बच्चाहरूलाई पनि विषयवस्तुमा जानकारी गराउनु पर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ। र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाएर जरिवाना चाहिँ दिनुपर्छ, किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ। र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन, किनभने आमा बाउ हुँदा हुँदै पनि उसले टुहुरो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन। सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछौँ।
1: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आईवीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
2: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: डिजिटल नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजैदेखि सजिलो तथा भरपर्दो अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। मुक्तिनाथ विकास बैङ्कद्वारा जनहितमा जारी मुक्तिनाथ विकास बैङ्क, जनता बैङ्कमा होइन, बैङ्क जनतामा जानु पर्दछ।
1: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
1: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर

0: त्यस्तै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइमी र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
1: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
0: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
0: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
1: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
0: हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
1: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
0: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
1: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शंखुवा सभा।
0: प्रोप्राइटर सुनु एन भीम कदाइली।
1: सम्पर्क 0291404 र 98040-45-827।
0: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
1: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
0: शंखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सप्रेस सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
1: हाम्रा सेवाहरू
0: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
1: दाँत खोल्ने, दाँत सफा गर्ने,
0: दाँतको एक्सरे गर्ने,
1: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
0: झिक्न मिल्ने आरपीडी लगाइने,
1: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
0: बाङ्गो टिङ्गो दाँत मिलाइने,
1: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
0: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, शंखुवा सभा, हाल बन्दै गरेको हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98420226667।
2: आयो सबको घर घरमा।
3: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो शंखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो शंखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57-841 र 0295-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शंखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
6: ओहो लु नमस्कार है सर।
7: ओहो लु नमस्कार है सर। नमस्कार।
6: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
7: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
6: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
8: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले शंखुवा सभाको खादबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
6: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
8: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
6: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
8: होटल टेलरिङ सेन्टर, खादबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
6: डिजाइनर सुमन ठटाल, 98615-39444
8: र 0295-90-155।
9: More style, more design. Total Tailors.
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
0: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
14: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
0: प्रतीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादरी नगरपालिका एक, प्रगति टोल। विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्षा ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल। सम्पर्क नम्बर 98163555553 र 98423188049।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स हातबारी बन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842082776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा अल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड अल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
9: सेतो गर घरको आँगन पुग्छ सेरो फेरो।
10: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

संसारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव नेपालीको शान। रेडियो शंकर सभा 95.5 मेगाहर्ज।

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: नयाँ नेपालको एक नौलो आवाजको सङ्गालो रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज सधैँ सुन्नुहोला।
1: सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैँ सँगै अघि।
3: नेपालले सुस्ताना बढ़ायो सुरक्षा उपस्थिति। प्रधानमन्त्री र राष्ट्रपाल सभापति बीच चार घण्टा छलफल। प्रदेशमा पेचिलो बन्दै सत्ता किचलो। अन्तत सुकुम्बासीसँग झस्कियो सरकार। पूँजीगत बजेट खर्च गर्न सरकार असफल। कांग्रेस पुग्यो विभाजनको डीलमा। शिक्षामा लगाइएको समता कर तत्काल खारेज गर्न माग। रोकिएन विदेश पढ़न जानेको लहर। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको सानो बचतबाट बेसार उद्योग शीर्षकको शुभ समाचार।
1: गाउँका महिलाले आमा समूहबाट शुरू गरेको सानो बचत अभियानले आज आधुनिक कृषि प्रशोधन उद्योग सञ्चालनको अवस्था बनेको छ। चितवन मतेरीका महिलाले बिसार उद्योग सफलताका साथ सञ्चालन गरेर देखाएका हुन्। भरतपुर महानगरपालिका 29 भत्तेरी स्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले बिसार प्रशोधन उद्योग सञ्चालनमा ल्याएको हो। सहकारीले शुरूमा सानो बचत कार्यक्रम सञ्चालन गर्दै आएर अहिले चन्द्रसूर्य ब्राण्डको अर्ग्यानिक बिसार बजारमा ल्याएको हो। सहकारीकी अध्यक्ष मधुमाया गुरूङले उद्योग स्थापना महिलाको लामो संघर्षको परिणाम भएको बताउनुहुन्छ। शुरूआती दिनमा महिलाले ओखलमा बेसार पिसेर टाउकोमा बोकेर गाउँ गाउँ र बजारमा बिक्री गर्दै आएका हौं। उहाँले उद्योग स्थापनाका पुराना दिन स्मरण गर्दै भन्नुभयो, अहिले आफ्नै प्रशोधन उद्योग स्थापना गरी राष्ट्रिय ब्राण्ड बजारमा ल्याउन सफल हुँदा गर्व लागेको छ। उहाँका अनुसार यस वर्ष सहकारीले करिब 70 टन बेसार संकलन गरी प्रशोधन गरेको छ। आफ्ना सदस्य किसानसँगै अन्य 3 सहकारीमा आबद्ध किसानको बेसार समेत खरिद गरी प्रशोधन गर्ने व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो। चन्द्रसूर्य ब्राण्डको बेसार हाल चितवन पोखरा र काठमाण्डुमा बजार विस्तार भइरहेको छ। निकट भविष्यमा यसले अन्तर्राष्ट्रिय बजारमा निर्यातको लक्ष्य समेत राखेको छ। भरतपुर 29 कालिका इच्छा कामना तनहुको देवघाट र नवलपुरमा गरिएको बेसार खेतीमा उत्पादित बेसारलाई उद्योगसम्म ल्याइनेछ। बेसार खेती पनि महिलाकै समूहले गरिरहेको छ।
4: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: सोच। एलजी ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई, नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। सरकारले भारतसँग सीमा जोडिएको पश्चिम नवलपरासी स्थित नारायण पारीको सीमावर्ती बस्ती सुस्तामा सुरक्षा उपस्थिति बढ़ाएको छ। 19 असारमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय नवलपरासीलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 पुर्याइएको छ। तीन दिनपछि असार 22 जनरल एम बहादुर अधिकारीको नेतृत्वमा नेपाली सेनाको टोली पुगेको थियो। छ दिनपछि आइतबार सशस्त्र प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक अञ्जनी पोखरेलले समेत स्थलगत भ्रमण गरेका छन्। सुस्तामा निर्माणाधीन तटबन्धको पूर्वी सिमानामा काम चलिरहेका बेला डेढ महिना अघि भारतीय सीमा सुरक्षा बलले नेपाली भूभागमै आएर निर्माण रोक्न भनेका थिए। यसै पृष्ठभूमिमा सरकारले त्यहाँ सुरक्षा उपस्थिति बढ़ाएको हो। यसलाई लिएर भारतीय पक्षले चासोपूर्वक नेपाल समक्ष प्रश्न गरेको अधिकारीहरूले बताएका छन्। खास गरी सादा पोशाकमा नेपाली सेनाका वरिष्ठ अधिकारी सहितको टोली पुगेपछि भारतीय पक्षले चासो दिएको हो। नेपाली सेनाका जनरल एम बहादुर अधिकारीको टोली किन सुस्ता आएका हुन् भनेर परराष्ट्र मन्त्रालय र नेपाली सेना समक्ष भारतले चासो राखेको छ। परराष्ट्र मन्त्रालयका एक अधिकारीले भनेका छन्, हामीले नेपाली सेनालाई बुझ्यौं, सेनाले विपदको पूर्व तयारी स्वरूप अध्ययन गर्न गएको भन्यो, भारतलाई त्यही जवाब दिएका छौं। त्यस्तै 19 असारमा गृह मन्त्रालयद्वारा जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखी थप सुरक्षाकर्मी परिचालन र त्यहाँ रहेका नागरिकका समस्या समाधान गर्न निर्देशन दिएको थियो। निर्देशन लगत्तै सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा सुस्तामा रहेको 25 जनाको टोलीलाई बढ़ाएर 40 जना पुर्याइएको थियो। 22 असारमा नेपाली सेनाका जनरल एम बहादुर अधिकारी नेतृत्वको टोली सुस्तामा गएको थियो भने त्यहाँको अवस्थाबारे सोधखोज भएको थियो। 28 असारमा सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक अञ्जनी पोखरेलद्वारा स्थलगत भ्रमण भएको थियो। सेनाको उपस्थितिप्रति परराष्ट्र मन्त्रालय मार्फत भारतले चासो देखाएको छ। नेपालले सुस्तामा बढ़ायो सुरक्षा उपस्थिति, भारतले देखायो चासो शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
3: प्रधानमन्त्री र रासोपा सभापति बीच भेटवार्ता शीर्षकमा गोर्खापत्र खबर लेख्छ। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी संचालनका विषयमा परामर्श भएको छ। उहाँहरू बीच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ। पूर्व महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछाने बीचको भेट नियमित हो। उहाँले भन्नुभयो, सरकार र पार्टी संचालन समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ। यद्यपि प्रधानमन्त्री र सभापति बीचको छलफलबारे पूर्ण अपडेट छैन, पक्कै नियमित बैठक नै हो। रासोपाले केन्द्रीय समितिलाई पूर्णता दिएर संगठनलाई सशक्त बनाउने तयारी थालेको छ। रासोपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडा स्तरसम्मै द्रुततर एवं प्रभावकारी बनाउनेतर्फ केन्द्रित गरेको हो। असार 7 12 गतेसम्म चितवनमा आयोजित प्रथम महाधिवेशनपछि बलियो सांगठनिक आत्मबल लिएर फर्किएको रासोपा नेतृत्व र कार्यकर्ता पंक्ति सांगठनिक पुनर्जागरणमा जुटेको हो। प्रतिनिधि सभाको पहिलो दल रासोपाले महाधिवेशनमा देशको आर्थिक विकास र सुशासनका लागि आगामी रणनीतिक कार्यदिशासहित समग्र रूपान्तरणका मुद्दामा विमर्श गरेको छ। महाधिवेशनमा पारित दस्तावेजमा राजनीतिक स्थायित्व र सुशासनको मार्गचित्र प्रस्तुत गरिएको छ। पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य बुर्लाकोटी, केन्द्रीय सदस्य इन्दिरा राणा मगर र रासोपाकै साउदी अरेबिया स्थित प्रवास विभाग प्रमुख भूपाल भण्डारीले महाधिवेशनपछि पार्टीका हरेक समितिमा नवीन उत्साहको संचार भएको बताउनुभयो। पूर्व महामन्त्री बुर्लाकोटीले पार्टी अब सांगठनिक सुदृढीकरणसँगै नागरिकका दैनिक समस्या समाधानमा केन्द्रित हुने बताउनुभयो। उहाँले स्थापनाको छोटो अवधिमै रासोपाले लिएको आकार र जनविश्वास उत्साहजनक रहेकाले त्यही जिम्मेवारी पूरा गर्न संगठन बलियो बनाउने प्रश्न पार्नुभयो।
2: फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनबाट पुराना सत्ताधारी नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रतिपक्षमा पुगेका छन्। संघीय प्रतिनिधि सभामा कमजोर अवस्थामा पुगेका यी दलहरू आफूलाई सच्याउने र सुधार गरेर काम गर्नुको साटो अहिले पनि प्रदेशमा सत्ता आफ्नो पक्षमा पार्न सक्रिय छन्। यसै कारण सत्ता साझेदार दलहरू बीच नेतृत्व फेर्ने विवाद पेचिलो बनेको छ। विवाद मत्थर नहुँदा सरकार धरापमा परेका छन् भने यसै कारण कतिपय प्रदेशमा बजेट सम्बन्धी विवाद पनि निम्तिएको छ। सात प्रदेश मध्ये कोशी, लुम्बिनी र कर्णालीमा हाल एमाले नेतृत्वका सरकार छन्। मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ। सुदूरपश्चिम प्रदेशमा सत्तारूढ़ दलबीच बजेटका विषयमा चर्किएको विवादले सरकार धरापमा परेको छ। सत्तारूढ़ दल एमालेकै छ सांसदले बजेटमाथि खर्च कटौती प्रस्ताव पेश गरेपछि प्रदेश सरकार संकटमा परेको हो। एक महिना अघि आफ्नै दल कांग्रेसको बहुमत सांसदको हस्ताक्षर अभियानले उत्पन्न संकटलाई मन्त्री फेरबदल गरेर टारेका मुख्यमन्त्री कमलबहादुर शाह अहिले सत्तारूढ़ दल एमालेको विरोधले चेपुवामा परेका छन्। बजेट पुनर्लेखन हुनुपर्ने माग एमालेको छ। कांग्रेसको नेतृत्वको प्रदेश सरकार बजेटको विवादले संकटमा परेपछि केन्द्रबाट प्रतिनिधिका रूपमा नेपाली महामन्त्री प्रदीप पौडेल र एमालेका लेखा आयोग अध्यक्ष डाक्टर पुष्प कौडेल आएर छलफल गर्दा पनि निष्कर्ष निस्कन सकेन। केन्द्रमा छलफल गरेर विवादको समाधान गर्ने भन्दै दुवै दलका ती प्रतिनिधि फर्किए पनि विवाद टुंगो लाग्नुको सट्टा झनै चर्किएको छ। विवादबीच असार एक गते मध्य रातमा प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री विक्रम सिंह धामीले बजेट प्रस्तुत गरेका थिए। मुख्यमन्त्री शाहले खर्च कटौती प्रस्ताव फिर्ता लिन वा सरकार छाड्न एमालेलाई आग्रह गरेको उनकै सचिवालय स्रोतले बताएको छ। एमाले खर्च कटौती प्रस्ताव फिर्ता नलिन अडान लिएको छ। एमाले संसदीय दलका नेता राजेन्द्र सिंह रावलले आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास समितिका सभापति समेत रहेका प्रदेशसभा सदस्य धर्मराज पाठक र एमाले संसदीय दलका सचेतक जानकी ऐर बमले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च कटौती गर्ने प्रस्ताव शनिबार दर्ता गराएका थिए। प्रदेशमा सत्ता साझेदार दलहरूबीच नेतृत्व फेर्ने विवाद पेचिलो बनेको छ। विवाद मत्थर नहुँदा सरकार धरापमा परेको छ। प्रदेशमा पेचिलो बन्दै सत्ता किचलो शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
3: अन्ततः विभाजनको डिलमा कंग्रेस नेताहरू नै भन्छन् पार्टी 90% फुटिसक्यो। हिमालय टाइम्समा खबर छ, विगत छ महिनादेखि जारी आन्तरिक विवादको भूमरीमा फँसेको नेपाली कंग्रेस अन्ततः विभाजनको डिलमा पुगेको छ। पुसमा सम्पन्न विशेष महाधिवेशनपछि चर्किएको विवाद साम्य हुनुको सट्टा झन बढ़दै गएको छ। संस्थापन र संस्थापनेतर समूहबीच बढ़दो अविश्वासले कंग्रेसमा विभाजनकै खाडल बन्न थालेको हो। सार्वजनिक रूपमा शीर्ष नेताहरूले पार्टी एकताप्रति प्रतिबद्ध रहेको बताइरहे पनि भित्री छलफल भने त्यसको ठिक विपरीत दिशामा अघि बढ़िरहेको छ। अनौपचारिक सम्वन्धमा दुवै पक्षका केही नेताहरू अहिलेको अवस्थामा एउटै संरचनाभित्र सहकार्यलाई निरन्तरता दिन कठिन बन्दै गएको स्वीकार गर्न थालेका छन्। हालसम्म कुनै पक्षले पार्टी विभाजनको औपचारिक प्रस्ताव अघि सारेको छैन, तर समानान्तर रूपमा दुवै पक्षले आफ्ना संगठनात्मक अभ्यासलाई तीव्र बनाइरहेका छन्। संस्थापन इतर समूहका शीर्ष नेताहरूलाई मिलाएर लैजाने पक्षमा देखिएको छैन। इतर पक्षका अधिकांश नेताहरूले पनि संस्थापनसँग सहकार्य सम्भव नरहे विकल्प रोज्नुपर्ने धारणा राख्दै आएका छन्। तर इतर समूहका कतिपय नेताहरू भने अझै अन्तिमसम्म सहमतिको प्रयास जारी राख्नुपर्ने पक्षमा छन्। नियमित महाधिवेशनको वकालत गरिरहेका नेताद्वय पूर्णबहादुर खड्का र डाक्टर शेखर कोइरालाले आफ्नो अडान कायमै राखेका तर संस्थापनले कुनै प्रतिक्रिया नजनाउँदा दुई समूह मिल्ने छाँटकाट नदेखिएको हो। परिणामस्वरूप मुलुकै सबैभन्दा पुरानो प्रजातान्त्रिक दल कंग्रेस विभाजनको डिलमा पुगेको छ। विराटनगरमा अर्थपूर्ण छलफल, संस्थापन इतर समूहबाट बीपी स्मृति दिवस कार्यक्रम तयारी जिम्मा पाउनुभएका निवर्तमान पार्टी प्रवक्ता डाक्टर प्रकाश शरण महतले विराटनगर पुगेर डाक्टर शेखर कोइरालासँग छलफल गर्नुभएको छ। साउनभित्रै राष्ट्रिय भेलाको तयारी, संस्थापन इतर पक्षले आउँदो साउनभित्रै राष्ट्रिय भेला गर्ने तयारी गरेको छ। पार्टीको आन्तरिक विवादका विषयमा मिलन बिन्दुको पर्खाईमा रहेको इतर पक्षले साउन 6 गते राष्ट्रिय भेला बोलाउने तयारी गरेको हो। अन्तत विभाजनको डिलमा कंग्रेस नेताहरू नै भन्छन् पार्टी 90% फुटिसक्यो शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: स सुकुम्बासीलाई राखिएको किर्तिपुर स्थित होल्डिङ सेन्टरबाट पहिले शनिबार जेनजी अगुवा मजिद अन्सारी, सरिष्मा थापा र नेल्सन खतानीलाई नियन्त्रणमा लियो। पानी पसेर होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दै आएका उनीहरू पीड़ामा ऐक्यबद्धता जनाउन त्यहाँ पुगेका थिए, तर अन्सारी होल्डिङ सेन्टरको गेटमै प्रहरीबाट कुटपिटमा परे। थापा सहितलाई प्रहरीले अपशब्द बोल्दै भ्यानमा हाल्यो। कानून व्यवसायी समेत रहेका अन्सारीले प्रहरीसँग पक्राउ पुजी मागे। प्रहरीले अश्लील शब्दसहित विद्यार्थी भएर राजनीति नगर्न भन्दै अप्कायो। एक्कासी पछाडिबाट मलाई कठालोमा समाते, त्यसपछि कुटपिट गर्न थाले। त्रिवी शिक्षण अस्पतालको बेडबाट अन्सारीले भनेका छन्, आँखामा लागेपछि आँखा पूरै ब्लर भयो, मैले राम्रोसँग केही देख्न सकिन, उनले भनेका छन्। उनलाई तुरन्तै प्रहरी वृत्त किर्तिपुर लगियो। डीएसपी शिवकुमार बुढाथोकीले प्रहरीको काममा अवरोध गरेको आरोप लगाए। प्रहरीले लछार पछार गर्ने बित्तिकै माथिल्लो निकायका साथै मानवाधिकार कर्मीसँग समेत कुराकानी गरेका थियौ। त्यसपछि हिरासतमा चाहिँ राखिएन, तर चौकीकै एउटा छुट्टै कोठामा राखियो। पक्राउ परेकी थापाले भनेकी छन्, केही समयपछि तीनैजनालाई स्वास्थ्य जाँच गराउन भन्दै किर्तिपुर अस्पताल लगिएको थियो। सामान्यतया प्रहरीले कसैलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएर हिरासतमा राख्नु अघि अस्पताल लगेर स्वास्थ्य जाँच गराउने गर्छ। उनका अनुसार बेलुकी सोधपूछ बस्दा छाडिएको भन्ने बेहोराको कागजमा हस्ताक्षर गरेर दुईजनालाई छाडिएको थियो। मजिदलाई थप उपचारका लागि त्रिवी शिक्षण अस्पताल लगिएको थियो। होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुम्बासीको सम्मानजनक व्यवस्थापनको माग गर्दा शनिबार जेनजी अगुवा अन्सारी, थापा र खतानीलाई नियन्त्रणमा लिएको विषयमाथि ज्यादतीको विरोध गर्दा मोरकमा 26 जनालाई गिरफ्तारीपछि जबरजस्ती र यस्ता गतिविधिमा संलग्न नहुने कागज गराइएको छ। एकपछि अर्को अभियन्ता, प्रदर्शनकारी र आफ्ना आलोचकमाथि भएका पक्राउ र नियन्त्रणका घटनाले सरकारले असहमतिमाथि बन्देज लगाउन खोजेको देखिएको आरोप लागेको छ। प्रश्न गर्दा पक्राउ शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।
3: अन्तत सुकुम्बासीसँग झस्कियो सरकार, नागरिक दैनिकमा खबर छ। अन्तत सरकार सुकुम्बासीसँग झस्किएको छ। यसअघि सुकुम्बासीप्रति कड़ा नीति अख्तियार गर्दै आए पनि अहिले अलि नरम रूपमा प्रस्तुत हुनुले सरकार सुकुम्बासीसँग झस्किएको संकेत गर्छ। आइतबार एकैपटक 6 मन्त्री भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टर पुगेर सुकुम्बासीसँग संवाद गर्नु र होल्डिङ सेन्टरमै रहन दिने र खाना बन्द नगर्ने घोषणा गर्नुले सरकार सुकुम्बासीसँग नरम रूपमा प्रस्तुत हुन खोजेको आभास दिलाउँछ। गृहमन्त्री सुधन गुरूङसँगै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, महिला तथा बालबालिका मन्त्री सीतावादी, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल र श्रम मन्त्री रामजी यादव आइतबार एकसाथ विद्युत तालिम केन्द्र खरीपाटी स्थित होल्डिङ सेन्टर पुगेका हुन्। यसैगरी पूर्वाधार विकास मन्त्रालय मार्फतको अधिकार सम्पन्न एकीकृत बागमती सभ्यता विकास समितिका कर्मचारीहरू पनि खरीपाटी लगायत विभिन्न होल्डिङ सेन्टर पुगेका छन्। पत्रकारलाई बाहिरै रोकेर गृहमन्त्री होल्डिङ सेन्टरमा सुकुम्बासीको अस्थायी व्यवस्थापनका लागि भक्तपुरको खरीपाटीमा 2 भव्य भवन छुट्याइएका छन्। ती दुवै भवनको मुख्य प्रवेशद्वार अगाडि 5-7 मेच बस्न राखिएका छन्। प्रवेशद्वारबाट प्रवेश गर्ने बित्तिकै एउटा फोटोकपी पेपरमा लेखेर टाँसिएको छ विभिन्न कोठा तथा तलाका इन्टरनेट सेवा पासवर्ड। भवन जति भव्य छन् उति नै भित्रका कोठा पनि सफा सुन्दर र व्यवस्थित छन्। मानौ ती होल्डिङ सेन्टरका नभई तारे होटलका कोठा हुन्। पत्नीलाई जागिर, छोरीलाई शिक्षा, सरकार गणेश पक्ष बीच सहमति। अर्को खबर छ नागरिक दैनिकमै, गणेश नेपालीको मृत्युका सम्बन्धमा छानबिन गर्न उनको परिवारका सदस्य र सरकारबीच पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन गर्ने लगायत 9 सहमति भएको छ। काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले त्रिपुरेश्वर स्थित राहदानी विभाग नजिकै सड़कमा मोटरसाइकलको व्हील लक गरिदिएपछि बिहिबार शरीरमा पेट्रोल खनाएर आत्मदाह गरेका मुगुका 25 गणेशको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो। गणेशको मृत्युको विषयमा छानबिन हुनुपर्ने लगायत माग राखेर परिवारले सब बुझ्न मानेको थिएन।
2: कतारमा नेपालीका लागि रोजगारको ढोका खुल्ने कतारका पूर्व अमीर शेख हमाद बिन खालिफा अल थानीको आइतबार निधन भएको छ। 74 हमादले आधुनिक कतार निर्माणको नेतृत्व लिएदेखि कतार नेपालीको महत्वपूर्ण वैदेशिक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको हो। अमीरी दिवानले आइतबार शोक वक्तव्य जारी गर्दै शेख